0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब रेट थपियो,
0: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित चारजना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
1: व्यवसायी भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा, निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बाल बालिकामा रेबिजको जोखिम,
0: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 बढ़ीको ज्यान जोगाएको अध्ययन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर, विश्वभरका तेल ढुवानी जहाजहरूलाई पुनः संचालनमा आउन ट्रम्पको आह्वान,
1: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो, आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा अध्ययन विदाको नाममा बेखबर बनेका प्राध्यापकहरूलाई सम्पर्कमा आउनका लागि दिएको अल्टिमेटमको प्रशंका।
0: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका शिक्षक र कर्मचारीलाई अन्तिम अल्टिमेटम दिएको छ। त्रिवेणीले हिजो सूचना जारी गर्दै अध्ययन विदामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो। तोकिएको समयभित्र त्रिवेणीमा हाजिर नभए वा सम्पर्कमा नआए त्रिवेणीसँग गरिएको कबुलियतनामा र नेवा अनुसार कानूनी कार्यवाही गरिनेछ। यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र समितिको कार्यालयमा वा ईमेल मार्फत सम्पर्क राख्नुहुन पुनः जानकारी गरिन्छ त्रिवेणीको सूचनामा भनिएको छ। अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा ए एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने समेत बेहोरामा सूचनामा उल्लेख गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विदामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन समेत दिनुभएको छ। अध्ययन विदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिवेणीले शिक्षक कर्मचारीको खोजबिन गर्न वा जीवन काफलेको नेतृत्वमा 4 सदस्यीय समिति पनि बनाएको छ। समितिले अध्ययन गर्दा 398 जना प्राध्यापक अध्ययन विदामा बसेको तर नफर्किएको फेला परेको थियो। अध्ययनपछि थप क्षमता बोकेर त्रिवेणीमा फर्किने बाचा सहित विदामा बसेका प्राध्यापक नफर्किएपछि त्रिवेणीले आर्थिक रूपमा ठूलो घाटा बेहोर्नु परेको छ। त्रिवेणीबाट अध्ययन विदा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन्, जसमध्ये 50 जना प्राध्यापकले तलब र भत्ता बाफत लिएको 11.80 करोड़ फिर्ता गराएका हुन्। अन्य 72 जना प्राध्यापक सम्पर्कमा आएका छैनन्। त्रिवेणी सेवाको नियम अनुसार विश्वविद्यालयमा शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउँछन्। उनीहरूले नियमित रूपमा तलब

0: भत्ता समेत जोडेर खातामा पठाउने गरिएको थियो, तर पाँच वर्षसम्म विदामा बसेपछि अधिकांश प्राध्यापक फर्किएका छैनन्। एकातर्फबाट बढे पढेपछि नफर्किने र अर्कातर्फ त्रिवीले विदा अवधि भर दिएको तलब लिएर गायब भएपछि आर्थिक र दक्ष जनशक्तिको हिसाबले ठूलो नोक्सानी भएको हो।
1: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम शुरू भएको छ। हिजो 8 विभागीय मन्त्रीले जवाफ दिएका छन्। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहनेछ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुमवासीहरूलाई लाल पूर्जा वितरणको तयारी भएको
2: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट एक पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको ₹59,04,600 बचत फिर्ता गरिएको छ।
1: रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि उहाँको भनाई छ। समस्याग्रस्त सहकारीका संचालक व्यवस्थापक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको पनि जानकारी दिइयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रूपियाँ फिर्ता भइसकेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनुभयो। मेहताले स्वास्थ्य बीमा ऐन संशोधनका लागि गृह कार्यमा रहेको र आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले रोजगार नीति कार्यान्वयनका लागि आवश्यक कानून निर्माण पनि प्राथमिकतामा राखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट किसानलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। हात्ती, गैंडा, बाघ, बाँदर लगायतबाट किसानलाई पुगेको क्षतिमा राहत उपलब्ध गराइँदै आए पनि उहाँले कृषि विधेयकलाई चाँडै संसदमा पेश गर्ने गरी मन्त्रालयमा काम भइरहेको पनि बताउनुभयो।
3: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ।
0: भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै यस चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले झापा तथा इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै वहाँले चिया तथा अलैची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइरहेको समेत बताउनु भएको छ। गत मे 1 2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेट अपरेशन सिक्युरिटी एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कड़ाई गरेसँगै सहजूरमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रिएका छन्। यसैबीच प्रतिबद्धता र सार्वजनिक भएका विषयहरूमा सहमति नभएपछि झापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षबाट समाधानका लागि कुनै पहल नभएको भन्दै चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुले सीआईएनसँग बताउनुभयो।
4: हामीले यहाँ उत्पादन तपाईँको यो मे एकदेखि सुरु गरेको हो. मे एकदेखि सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ डेढ महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इन्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो. गएको चिया इन्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो. त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको. अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो, र नेपाल सरकारले चाहिँ यो इन्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ. नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो.
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कुकुरको टोकाईबाट हुने रेबिजबाट बच्नका लागि प्राथमिक उपचारको महत्व.
6: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति. त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो.
0: व्यवसायी भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
7: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना. टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ. तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र. सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि. टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर.
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा खबर प्रकाशित छ. राहदानी खरिद सम्बन्धी अनियमितताको अनुसन्धान अघि नबढ़ेमा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर असन्तुष्टि जनाएपछि धमाधम पक्राउ गर्दै आरोपित राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 पक्राउ परेका छन्. जर्मन कम्पनीका एक एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ. त्यस्तै भित्र पृष्ठमा विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा उठ्यो प्रश्न शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। त्यस्तै साउदी जाने श्रमिकको सिप प्रमाणीकरण स्थगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सिप परीक्षणका नाममा प्रमाणपत्र बेच्नका लागि श्रमिकमाथि रकम असुल्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएपछि ट्रेनिङ इन्स्टिच्यूटले स्थगित गरेको सूचना प्रकाशित गरेका छन्। यस्तै बाल अधिकार परिषद खारेजको निर्णयमा सरकारवालाको विरोध शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा संघीय संसदमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै 31 निकाय खारेज 6 मर्जर 6 हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री वाग्लेको घोषणासँगै बाल अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय बाल अधिकार परिषद पनि खारेजीको सूचीमा परेको छ। सरकारको निर्णय सार्वजनिक भएसँगै बाल अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अभियन्ताहरूका सरकारवालाले विरोध समेत गरेका छन्। राष्ट्रिय बाल परिषद खारेज गर्ने निर्णय संविधान बाल अधिकार महासन्धि तथा विद्यमान कानूनी व्यवस्था विरूद्ध रहेको समेत अधिकार कर्मीहरूले बताएका छन्। त्यस्तै जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ा विवाद 7 दिनभित्र तीर्ण निर्देशन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौदा रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बक्यौदा रकम बुझाउन सूचना जारी गरेको हो। त्यस्तै प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बीमा भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
1: गोर्खापत्र दैनिकमा उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्ति भावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ, तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 देखि आरती सञ्चालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। 3 वर्षदेखि आरती गरिरहेको बुढा सुब्बा डिजिटलले मासिक 2 लाख रूपियाँ बुझाउने गरेको छ। अर्को खबर भित्री पन्नामा छ। डलरको भाव बढ़दा 1.5 खर्ब ऋण थपिएको बारेमा, नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1.5 अर्ब 47 करोड़ रूपियाँ थपिएको हो। विनिमय घाटा भनिने यस्तो दायित्वसहित जेठसम्ममा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29.61 अर्ब 19 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा रासायनिक मलमा सधैं झमेला शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका साथ स्थित बर्खे खेतीका लागि शिवशक्ति कृषि सहकारी संस्थासँग 650 भन्दा बढ़ी किसानले रासायनिक मल मागेका छन्। माग अनुसार बाँड्ने हो भने एक किसानलाई सरदरमा 3 बोरा जति मल दिनुपर्छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चेत कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोख्नुभयो। अनुदानमै कालोबजारी शीर्षकमा उपेन्द्र यादवले बाराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पन्नामा चिया निर्यात ठप्प घुम्दैछ, लाख बढ़ीको रोजगारी शीर्षकमा यो तोयानाथ भट्टराईले इलामबाट र पार्थ मण्डलले लेख्नु भएको झापाको खबर छापिएको छ। कहिले बन्छ बुढीगण्डकी शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको खबर छापिएको छ भने पहिलो महाधिवेशनको तीव्र तयारीमा रासोपा शीर्षकमा अनिल ढकालले चितवनबाट लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा इजरायल भाषा परीक्षा आवेदन बन्द शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बुधबार हिजोबाट बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा आवेदन प्रक्रिया हालका लागि बन्द गरिएको जानकारी दिएको हो। कम्पनी अध्यावधि गर्न अन्तिम अवसर शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीहरूलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना सार्वजनिक गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार हिजो सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 82-83 वार्षिक विवरण 2083 असोज मशान्तभित्र पेश गरेमा यस अवधिमा लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको हो। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2083 दफा 48 अनुसार यस्तो व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ। स्मार्ट सड़क बत्तीले झलमल्ल हुँदै बालकुमारीदेखि बल्कुसम्मको चक्रपथ शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पन्नामा नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा शीर्षकमा यो खबर लेखिएको छ। जेएनजी आन्दोलनमा क्षतिग्रस्त दमक भ्यू टावर 5.5 करोड़ खर्च गरेर मरमत गर्न लागिएको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। चितवनमा अपहरणमा परेका बालकको काठमाण्डुबाट उद्धार भएको बारेमा अर्को खबर पनि छापिएको छ। बालकलाई नयाँ बस पार्कको एक होटेलमा राखेर 22 लाख फिरौती माग्ने 5 जना पक्राउ परेका छन्। चितवनमा अपहरणमा परेका 15 वर्षीय बालकको काठमाण्डुको होटेलबाट उद्धार गरिएको हो। अपहरणमा संलग्न 5 जनालाई प्रहरीले समातेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलु कुमार सोनी र गोलु कुमार विक्की कुमार र मोहम्मद शाहिदलाई पक्राउ गरेको जानकारी दिएको हो। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर रहेको छ रासोपा प्रथम महाधिवेशन 5 वटा प्रतिवेदन पेश हुने शीर्षकमा यो खबर लेखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। एचपीभी विरूद्धको खोपले इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सरबाट हालसम्म करिब 200 जनाको ज्यान जोगाएको एक अध्ययनले देखाएको छ। चिकित्सा जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार सन् 2008 विद्यालय उमेरका किशोर किशोरीहरूलाई एचपीभी खोप दिन शुरू गरिएपछि पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्यु उल्लेखनीय रूपमा घटेको छ। अनुसन्धान टोलीले सन् 2020-2024 24 वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरबाट एकजनाको पनि मृत्यु नभएको जनाएको हो। 5 वर्षको अवधिमा यस्तो अवस्था पहिलो पटक देखिएको अध्ययनले उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यदि खोप कार्यक्रम सञ्चालन नभएको भए उक्त अवधिमा करिब 23 जनाको मृत्यु हुने अनुमान पनि गरिएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार किशोर अवस्थामै दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न मदद गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच युद्ध विरामलाई निरन्तरता दिने सम्झौतामा हस्ताक्षर भएको छ। यो तत्काल प्रभावबाट लागू भएको अमेरिकी व्हाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ। त्यस्तै सम्झौतामा इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका तेल डुवानी जहाजहरूलाई पुनः सञ्चालनमा आउन आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएकाले डुवानीका लागि आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। हर्मुज नाका बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको थियो। ट्रम्पले इरानसँगको प्रारम्भिक सहमतिलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताका रूपमा प्रस्तुत समेत गर्नुभएको छ। यद्यपि ऊर्जा विज्ञहरूले युद्ध रोकिए पनि तेलको मूल्य तत्काल यथावत रहने बताएका छन्। तेल उत्पादन संरचनामा भएको क्षति, लामो समयदेखि रोकिएका जहाजहरूको पुनः सञ्चालन तथा आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्कन केही सातादेखि महिनौ लाग्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्।
1: साझा खबरमा अब खेल खबर। इंग्ल्याण्डले फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 पराजित गरेको छ। जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2-2 बराबरीमा सकिएको हो, तर दोस्रो हाफमा 2 गोल गर्दै इंग्ल्याण्डले जीत हात पारेको हो। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह के को खेलमा पोर्चुगल बलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो। बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह के का उज्बेकिस्तान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ। 23 विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विजरल्याण्ड र बोस्निया हर्जगोभिना समूह बीमा जीतको खोजीमा छन्। अमेरिकाको सोफी मैदानमा बिहिबार आज मध्यरातमा हुने खेलबाट 3 अंक जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना हुनेछ।
0: बालबालिकामा रेबिजको जोखिम र अभिभावकको सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
12: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
11: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
12: भर्ना हुने विषयहरू:
11: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
12: नेत्र विज्ञान ओए।
11: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
12: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587080044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
6: प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ। यसको ट्रिटमेन्ट नै हो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामी प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनन् र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
13: लक्षण देखिसकेको
6: हामीले सो यसमा चाहिँ 2-3 कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरू पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकियो।
13: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ
6: यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ
13: तत्कालै गर्नुपर्छ।
6: तत्कालै तपाईँको समुदायका मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाइ गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
13: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो अनि त्यो बगेन अथवा कुनै
6: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल पखाल्नलाई मद्दत गर्छ, त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नु पर्छ। डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने, अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
1: संक्रामक रोगको विशेषज्ञ डाक्टर अनुप बास्तोलासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब ऋण थपियो,
1: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बढ़ाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
0: व्यवसायी भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बाल बालिका रेबिजको जोखिममा,
1: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 भन्दा बढ़ीको ज्यान जोगाएको अध्ययन प्रतिवेदन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर,
0: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिले विश्वकप चलिरहेको छ र प्रतिनिधि सभामा संसद चलिराख्दाखेरि त्यहाँ सांसदको संख्या पनि घटिराखेको छ। शुरूमा केही बढ़ेको जस्तो देखिन्छ तर पछि रित्तो कुर्सीको अगाडिपट्टि सांसद र मन्त्री लगायतले भाषण गर्नु परिराखेको अवस्था छ। एउटा बन्द कोठा छ, बन्द कोठामा टेलिभिजन चलिराखेको छ, सांसद लेखिएको छ त्यही नजिकै एउटा झोला र त्यहाँ खुट्टा लम्पसार पारेर एकजना सांसद जस्ता देखिने व्यक्तिले टेलिभिजनमा हेरिराखेका छन् विश्वकप फुटबल। तल चाहिँ यस्तो लेखिएको छ, संसदमा जानै भ्याइन छैन, देशको चिन्ताले आजकल रातभर निद्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने।
0: प्राविधिक साथी सुनील राजबहादुरलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
14: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुरमा थारू सांस्कृतिक महोत्सव मेला शुरू। थारू समुदायको संस्कृति संरक्षणका लागि एकजुट हुन आवश्यक रहेको मन्त्री राहुलको भनाई। टीकापुरमा किसान र विद्यार्थी बीच केरा खेती सम्बन्धी अन्तर्क्रिया। केरा खेतीमा भविष्य बनाउन सकिने कृषि विज्ञ कालु हमालको भनाई। ऋणीका आश्रितको मृत्युपछि ऋण मिनाहा। दुःखमा साथ दिने सहकारीको खाँचो भएको सरकारवालाको भनाई र सामुदायिक पुस्तकालय टीकापुरका नवनिर्वाचित पदाधिकारीको पदस्थापन। खोज खबर अब विस्तारमा। टीकापुरमा थारू सांस्कृतिक मेला महोत्सव शुरू भएको छ। मेलालाई उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री मानबहादुर रावलले थारू समुदायको संस्कृति संरक्षणका लागि एकजुट हुन आवश्यक रहेको बताउँदै मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: हम लोग आपके सेवा में हाजिर है। हमारा पर्यटन मंत्रालय, हम इसमें शामिल होंगे। आप नया नया चीज लाके आइए, आप लोगों का साथ हमारा साथ रहेगा। ये आपसे वाचा बंधन करते हैं।
0: सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामचन्द्र नेपाली एकअर्काको संस्कृति सम्मान गर्न सके मात्रै संस्कृतिको संरक्षण गर्न सकिने बताउनुभयो।
2: जसरी संस्कृतको धनी भयो त्यस्तै गरेर विभिन्न संस्कृतिहरूको संगम भएर संस्कृतिहरू फलेर फुलेर अनि नेपाल संस्कृतिमा धनी हुन सकेको हो। त्यसैले एक अर्काको संस्कृति, एक अर्काको सभ्यतालाई सम्मान गर्दै हामी अगाडि बढ्न सक्यौं भने अनि हाम्रा कदमहरू अगाडि जान सक्छन्, हामी अगाडि बढ्न सक्छौ, हाम्रो चेतना अगाडि बढ्न सक्छ, हाम्रो सभ्यता अगाडि बढ्न सक्छ। यस्तै खालको एउटा राम्रो र सुन्दर समाजको परिकल्पना गर्न टीकापुरले सकोस्।
0: नास्ट कलेज धनगढ़ीका एमडी शिवपुरी मुडबरले थारू समुदायको भाषा संस्कृति युवावस्थामा हस्तान्तरण गर्न नसके संरक्षण गर्न नसकिने बताउनुभयो।
3: कृपया आफ्नो संस्कृति नै भुलाई यी सांस्कृतिक विरासतले अपनिनके हस्तान्तरण गरी एक पुस्ताले अर्को दोस्रो पुस्तामा अपनिनके यी ट्रान्सफर गरी सबै अपनिनके संस्कृति बची अन्यथा यी जौत अपनिनके सालौ साल गरी दुई चार अगुवन यहाँ भोके थारू संस्कृति एसोसिएसन नाम ज्या जेने सके थारू संस्कृति जोगैना बहुत करना पड़त।
0: टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नकारजीले मेला महोत्सवले समाजलाई एक ठाउँमा ल्याई कला धर्म संस्कृति जगेर्ना गर्ने र लुकेका कलालाई उजागर गर्ने अवसर जुटाउने बताउनुभयो।
4: मेला महोत्सव भनेको एउटा आफ्नो कला धर्म संस्कृतिको जगेर्ना गर्ने हो। यसले समाजलाई एक ठाउँमा ल्याएर आफ्ना कला धर्म संस्कृतिको एकदम उजागर गर्ने मेला महोत्सव हो। त्यसैले यसमा हाम्रा लुकेका कला प्रतिभाहरूलाई पनि उजागर गर्ने थलो हो। त्यसैले यसमा सामाजिक सद्भावलाई पनि कायम गर्ने थलो हो। सम्पूर्ण यसमा हाम्रा कला धर्म संस्कृतिलाई एउटा जगेर्ना गर्ने थलो भएकोले यसलाई सम्पूर्ण टीकापुरवासी सुदूरपश्चिमवासीले यसलाई एकदम राम्रो उत्साहको रूपमा सफल होस्, एकदम यसको कार्यक्रम फलदायी बनोस् र सामाजिक सद्भाव कायम होस्।
0: कार्यक्रममा सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला, थारू कल्याणकारी जिल्ला सभापति दिलबहादुर चौधरी, पूर्व सांसद कैया चौधरी, थारू टेलिभिजन प्रणालीका प्रबन्ध निर्देशक कन्नु नारायण चौधरी, मुक्त कमैया समाजका सीता चौधरी लगायतले बोल्नुभएको थियो। मालामती चौधरीले स्वागत गर्नुभएको कार्यक्रम संचालन श्री राम चौधरी र दिव्य चौधरीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न किसिमका लठुवा नाच, उर्दुङ्गा नाच, झुम्रा नाच लगायतका सांस्कृतिक नाच प्रदर्शन भएको थियो। महोत्सव 5 दिनसम्म सञ्चालन हुनेछ। टीकापुरमा कृषकसँग केरा खेती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायको 16 वार्षिक उत्सवको अवसरमा अन्तर्क्रिया कार्यक्रम भएको हो। कार्यक्रममा विगत लामो समयदेखि केरा खेती गर्दै आउनुभएका कृषक र विद्यार्थीबीच छलफल भएको छ। थप खबर पूर्ण विकबाट।
5: कृषि विज्ञ कालो हमालले केरा खेती अरू खेती भन्दा सिंचाई कम गरे पनि उत्पादन हुन सक्ने, कुहरीले नोक्सान गरे पनि नोक्सानीबाट उकासिन समय नलाग्ने, कोल्ड स्टोर नचाहिने, बाह्रै महिना आमदानी हुने, बजार खोज्न नपर्ने भएकोले सजिलो खेती भएको बताउनुभयो।
6: एउटा सानो जमिन छ भने पनि मान्छेले केर लगाएको छ, चारैतिर केर लगाएको छ। र अर्को तपाईँहरूलाई एउटा सूचना दिउँ, यो एउटा लाप्पा भन्ने प्रोजेक्ट छ, वातावरण अनुकूल हुनु। उनीहरूको रिसर्चमा के निस्क्यो भने सबभन्दा छिटो वातावरणलाई प्रभाव पार्ने भने गुड प्रभाव पार्ने चाहिँ केर नै रहेछ, किनभने विदिन वान इयर यो चाहिँ पुरा ग्रिनरी हुन्छ, अरू बोटहरूमा हुँदैन, वर्षौं लाग्छ। र अर्को यो नेपाल अधिराज्यको हिमालय रिजनमा कुनै पनि क्षेत्रमा गर्न सकिन्छ, विदिन वान इयर यसको प्रोडक्सन आउँछ। केरा खेतीमा डेढ वर्ष पर्खिनु पर्यो त उसलाई धेरै हुँदैन भने उसले अब अहिले सात आठ वर्ष पर्खिने अरू पाली लाउँछ त, त्यसमा पर्खिन्छ त, अनि हावाहुरी आयो गयो फेरि अर्को साल पर्ख्यो। भनेपछि मलाई चाहिँ त्यसमा लाग्छ नेपालको लागि यो उपयुक्त बाली हो।
5: केरा व्यवसाय संघ कैलालीका अध्यक्ष दिपेन्द्र थारूले केरा फलाउने कुराले मात्र सार्थकता नपाउने र बजारीकरणको चुनौती रहेको बताउनुभयो। उहाँले केरा खेतीका लागि प्राविधिकरण गर्ने, यान्त्रिकरण र आधुनिकरण गर्दै आए पनि केही जटिलता रहने बताउनुभयो।
7: यसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनै तहको सरकारहरू लाग्नुपर्ने हुन्छ। सरकार नै नलाग्दासम्म कुनै पनि किसानको बालीले बजार पाउँदैन। र अहिले हामी सबै कस्तो देखिन्छ भनेपछि सबै जिम्मेवारी किसानले नै लिनुपर्ने र किसानले गर्दाखेरि नै यो यति धेरै महँगो चाहिँ केरा खानु पर्यो भन्ने जुन गुनासो छ यो चाहिँ एकदम भ्रमपूर्ण छ।
5: कृषि विकास बैंक टिकापुरका प्रबन्धक दिपेन्द्र रावलले व्यावसायिक परियोजनाबाट हुने फाइदा र धितो मूल्याङ्कनको आधारमा कृषिमा लगानी गर्ने गरिएको बताउनुभयो।
8: यदि व्यवसाय गर्ने किसान हो भने व्यावसायिक परियोजना के छ, त्यसको प्लान के छ, वार्षिक उत्पादन गर्ने, सेल्स कति हुने, अनि त्यो उत्पादन र सेल्स लागत र कस्ट बीचको प्रफिट कति हुने, त्यो कुराहरूलाई हेरेर हामी कर्जा लगानी गर्छौँ, परियोजनाको भिजिट गर्छौँ, धितोको पनि चाहिँ मूल्याङ्कन गर्छौँ। होइन, धितो मूल्याङ्कन गर्ने छुट्टै बढी हुन्छ, धितो मूल्याङ्कनको लगभग तपाईँको 10 लाखको मूल्याङ्कन भयो भने 7 लाख हामी कर्जा प्रभाव गर्छौँ, जस्तै 1 करोड मूल्याङ्कन भयो भने 70 लाख कर्जा प्रभाव गर्छौँ।
5: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुरका प्राविधिक सहायक सबिना कुंवरले विषादी सम्बन्धित तालिम गोष्ठी सञ्चालन गरिरहेको जानकारी गराउनुभयो।
9: केरा खेती गर्ने किसानहरूलाई चाहिँ सहभागी गरेर हामीले तालिमहरू गरिराखेका छौँ। विषादीको बारेमा, विषादी कसरी छर्ने, कुन रोग लाग्दा कुन विषादी छर्ने, कुन किरा लाग्दा कुन विषादी छर्ने भनेर हामीले लगभग धेरै जसो हामीसँग जोडिएका, कृषिमा अनुदान लिएका भनौँ न जस्तो सम्बन्धित केराको भनेपछि हामीले केरा किसानहरूलाई नै सहभागी गराएर तालिमहरू गरिराखेका छौँ। त्यसै गरी अन्तर्क्रिया छलफल गोष्ठीहरू पनि हामीले प्रत्येक वर्ष नै गरिराखेका छौँ।
5: टिकापुरका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले आगामी दिनमा कृषकका हितमा फाइदा हुने खालको कार्यक्रमका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
10: मैले फेरि यसलाई बजेटिङ गर्ने बेलामा आएपछि म सर्वप्रथम नेपालमा किसानलाई नै महत्व दिने, बाँचा र यस्ता किसानहरूलाई अग्रपन्थीमा राखेर बिहा बिन्ना सामान्य कामकाजहरू किसानलाई कसरी सुलभ गर्न सकिन्छ भन्ने कुराहरूमा म अग्रपन्थीमा रहेर म काम गर्नेछु।
5: अन्तर्क्रिया कार्यक्रममा उठेका प्रश्नको जवाब दिँदै टिस्यू कल्चरबाट बेर्ना उत्पादन गर्नुभएका किसान टेकेन्द्र धामीले पहिला केरा खेती गर्ने कृषकले समस्या भोगे पनि पछिल्लो समय केरा खेतीमा आकर्षण बढेको बताउनुभयो। उहाँले कृषकको बजार कृषकको नियन्त्रण भन्दा बाहिर रहेको बताउँदै आफूले कल्चर गरिसकेका बिरूवा बिक्री वितरण गर्ने गरेको बताउनुभयो।
11: हाम्रो बजार हाम्रो नियन्त्रण भन्दा बाहिर छ र हाम्रो लागत यति छ कि हाम्रो बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति भइसकेपछि ठूलो लगानीमा खुलेका नेपालका टिस्यू कल्चर ल्याब उत्पादन गर्न बनेका ल्याबहरू अहिले बन्द अवस्थामा छन्। मैले कल्चर गरिसकेको ल्याब प्राइमेरी स्टेजको बेर्नाहरू ल्याएर हुर्काएर किसानहरूलाई बिक्री वितरण गर्छु। टिस्यू कल्चर बिरुवाका विषयमा त्यो पहिलो कुरा रोगमुक्त बिरुवा हुन्छ, कुनै पनि कुरा सबैभन्दा पहिलो प्राथमिकता रोग हो जस्तो लाग्छ। त्यसपछि उत्पादनका सवालमा अन्य हामीले जुन परम्परादेखि रोप्दै आएका गाना निकालेर सकर निकालेर रोप्ने परम्परा भन्दा यो बिरुवा रोगमुक्त हुने भएको हुनाले यसको उत्पादन अथवा यसको बजार राम्रो छ, यसबाट आएको उत्पादनले पनि राम्रो मार्केट लिएको छ।
5: कार्यक्रममा विद्यार्थी सुभद्रा उपाध्याय, सुस्मिता सिजवाल, प्रकाश साउँ, समीक्षा केसी, लोसी जोशी लगायतले केरा खेती सम्बन्धी जिज्ञासा राख्नु भएको थियो। त्यस्तै कृषक कमला रावल र अनिल कुमारले नगरपालिकाले कृषक कृषकका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालय प्राध्यापक रमेश उप्रेतीले कार्यक्रमका सहभागीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रम सञ्चालन प्रदीप साउदले गर्नुभएको थियो।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
12: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई? हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
13: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
14: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
15: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।
16: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
17: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
16: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
17: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
16: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
17: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
16: नरम मुलायम सुतीको कपडा लगाउने।
17: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
16: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
18: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
19: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
20: अवधि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
19: ससानो कुरामा तनाव हुने,
20: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
19: कुलटमा लाग्ने,
20: छटपटी हुने,
19: मुटु धेरै ढुकढुक हुने,
20: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। किसान बहुद्देश्य सहकारी संस्थाले श्रीमानको मृत्यु भएकी आफ्ना सदस्य महिलालाई ऋण मिनाहा गर्दै तिरेको रकम फिर्ता र क्रिया खर्च उपलब्ध गराएको छ। सहकारीले टिकापुर नगरपालिका वडा नम्बर 8 की तारा दमाईलाई 8,43,890 रूपियाँको चेक हस्तान्तरण गरेको छ। तारालाई 5,00,000 ऋण मिनाहा, 3,30,000 तिरिसकेको ऋण फिर्ता, 8,000 क्रिया खर्च र 5,890 रूपियाँ बीमा प्रिमियम फिर्ता गरेको हो। सहकारीको सदस्य भएर ऋण लिएको महिलाको मृत्यु भएमा ऋणको 140% पाइने र श्रीमानको मृत्यु भएमा 100% ऋण मिना हुने र क्रिया खर्च पाइने व्यवस्थाले सहकारीका महिला सदस्य र तिनका परिवारलाई दुःखको बेला राहत मिल्ने गरेको छ। तारा दमाईले ऋण सम्झेर तनावमा परेको, ऋण तिर्नु पर्दैन र तिरेको पैसा फिर्ता आउँछ भनेपछि संस्थाप्रति आभारी भएको बताउनुभयो।
21: 10-12 वर्ष भइसक्यो होला, 5,00,000 घर बनाउने पनि लगे हो, तर यस्तो भएको कारणले अहिले त्यो काम सुरु गरेको छ होइन, अनि यस्तो घटना भइदियो। पहिलाको ऋण जग्गा खरिदको लागि हो, त्यो हामीले टिकापुरमा खरिद गरिसक्यौँ। मेरो 3 बच्चाहरू छन्, 1 छोरा 2 छोरी, छोरो 20 वर्षको छ, छोरी 24 वर्षकी छ, अनि कान्छी छोरी अहिले भर्खर 11 पढ्दैछ। छोराछोरी कोही काम गर्दैनन्, छोरा भर्खरै अब काम लागेको छ, अनि आइजान्छ तिहारपछि इन्डियामै छ। शरीरमा खुनको कमी छ भन्ने थियो, खुनको कमी के कारणले भयो भने उपचारकै क्रममा यस्तो भयो। 20-22 वर्षभन्दा बढी भइगयो अहिले। यता यता लिएर धेरै कामहरू गरे यस दुःखको समयमा पनि। किसानले यत्रो ऋण दिलाउनु भने पनि हाम्रो धेरै, मेरो छोरालाई अहिले कोही घरमा कमाउने मान्छे थिएन, धेरै सुविधा छ। त्यसको लागि पनि म किसान संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: कैलाली स्थित किसान बहुद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यका लागि बनाएको सदस्य सुरक्षा कोष र बीमाबाट यस्तो सुविधा दिने गरेको छ। सहकारले यस्तो कोषमा वार्षिक नाफाको 10% र कर्मचारीहरूको हरेक वर्ष 2 दिनको बराबरको तलब जम्मा गर्ने गरेको छ। बिना दितो ऋण पाउने महिलाले प्रति लाख 850 रूपियाँको बीमा गर्नुपर्दछ। टीकापुर नगरपालिका 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला आर्थिक स्थिति कमजोर भएका सदस्य महिलालाई ऋण मिनाहा र फिर्ताले ठूलो राहत मिल्ने बताउनुहुन्छ। वहाँ सरकारले हालसम्म 34 करोड़ रूपियाँ सुविधामा खर्च गरिसकेको बताउनुहुन्छ।
1: वास्तवमै मुनाफा कमाउने संस्थाहरूले सामाजिक काम पनि गर्ने उनीहरूको दायित्व हुन्छ र आफ्ना सदस्यहरू बलियो भयो भने, सशक्त भयो भने मात्रै संस्था बलियो हुन सक्छ। आफ्ना सदस्यहरूलाई विश्वास दिलाउन सक्यो, आफ्ना सदस्यहरूलाई सँगसँगै जोडेर लगाउन सक्यो भने मात्रै त्यो संस्था दिगो हुन सक्छ, सक्षम हुन सक्छ भन्ने मलाई लाग्दछ। र तपाईँको 8,43,890 एउटा सानो भनौँ न आर्थिक स्थिति भएको, कमजोर घर स्थिति भएको परिवारलाई यसले पनि ठूलो राहत दिनेछ। यो मिना जुन भएको छ, म गरेको छ यो किसान बहुद्देश सहकारीलाई म पुनः धन्यवाद।
0: सहकारीको नारायणपुर शाखाका प्रमुख नवराज देवकोटा ऋणीको मृत्युपछि उसले लिएको ऋण कसरी असुल होला भन्ने चिन्ता लाग्ने, विधवा टुराहरूका अगाडि ऋण माग्न जान पनि अमानवीय व्यवहार जस्तो लाग्ने गरेकोमा, बीमा र सदस्य सुरक्षा कोषको व्यवस्था भएपछि ऋण तिर्नु नपर्ने, उल्टे पैसा पाइने हुँदा मानवीय व्यवहार भएको जस्तो लागेको बताउनुभयो।
2: बाँचेका मान्छेले कर्जाकै कारण चाहिँ फेरि ज्यान गुमाउन नपरोस् भन्ने ध्यान चाहिँ संस्थाले दिएको हो। त्यही कर्जाका कारणले चाहिँ बाँचेका मान्छेलाई चाहिँ बाँच्न गाह्रो नबनाओस् भनेर यी सबै किसिमका सुविधाहरू प्रदान गर्दा हाम्रो थुप्रै सदस्यहरूलाई धेरै राहत भएको छ।
0: सरकारले महिला समूहमा बचत र बिना धितो ऋणको कारोबार गर्ने, ऋण मिनाहा र सुविधा पनि दिने गरेको छ। समूहमा नबस्ने र धितो राखेर ऋण लिनेले भने यो सुविधा पाउँदैनन्। सामुदायिक पुस्तकालय टीकापुरका नवनिर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका छन्। सामुदायिक पुस्तकालयको 6ठौं चुनावी साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका हुन्। साधारण सभाबाट अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल, उपाध्यक्षमा मोहन प्रसाद उपाध्याय, सचिवमा दीपक बोगटी, सहसचिवमा अमित कुमार चौधरी र कोषाध्यक्षमा प्रत्यक्ष कुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको थियो। सदस्यमा दीर्घबहादुर तिरुवा, मोहन प्रसाद शर्मा, जनक बटाला, दीपकराज बराल, इन्द्रा कुमारी उपाध्याय, कञ्चन चौधरी चयन हुनुभएको थियो। पदस्थापन कार्यक्रम पूर्व ऊर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टराईले पुस्तकालयलाई अहिलेको परिवेश सुहाउँदो बनाउनु पर्नेमा जोड़ दिनुभयो। भट्टराईले पुस्तकालयमा पाठकको संख्या वृद्धि गर्न रचनात्मक कार्यक्रम समेत संचालन गर्न सुझाव दिनुभयो। कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिकाका पूर्व नगर प्रमुख तपेन्द्र बहादुर रावल रहनु भएको थियो। उहाँले पुस्तकालय विद्यार्थी र अन्य नागरिकको अध्ययन र सिकाइको थलो बन्नुपर्ने बताउनुभयो। कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष तारा प्रसाद जोशीले गर्नुभएको थियो भने संचालन निवर्तमान सचिव देवेन्द्र बहादुर शाहले गर्नुभएको थियो। टीकापुर नगरपालिका वार्ड नम्बर 7 शक्तिमा बालबालिका लक्ष्य स्थानीय तहको बजेट नीति तथा कार्यक्रम विषयक संवाद कार्यक्रम भएको छ। विकासका लागि युवा ऐक्यबद्धता यार्ड धनगढ़ीले ओल्ड डिभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कार्यक्रम गरेको हो। कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगाजी, वार्ड नम्बर 7 का कार्यवाहक वडा अध्यक्ष राजकुमार चौधरी, वडा सचिव कमला पोखरेल, कर्णाली माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र खड्का, अभिभावक तथा बालबालिकाको सहभागिता थियो। संवाद कार्यक्रममा सहभागी बालबालिका, अभिभावक तथा सरकारवालाहरूले वार्ड नम्बर 7 को बालबालिकाका समस्याहरू उठाएका थिए। उनीहरूले कर्णाली माध्यमिक विद्यालयमा शौचालयको अभाव, कक्षा कोठामा पर्याप्त फर्निचर तथा डस्टबिनको कमी, स्वच्छ खानेपानी र स्वास्थ्य सामग्रीको अभाव, सड़क किनारमा रोपी वृक्षारोपण, नाला सरसफाई लगायतका विषयमा समेत प्रश्न, जिज्ञासा तथा गुनासो राखेका थिए। सहभागीहरूले उठाएका सवालहरूको जवाब दिँदै कार्यवाहक नगर प्रमुख रामबहादुर नगाजीले टीकापुर नगरपालिकाले बाल विवाह न्यूनीकरणका लागि माध्यमिक विद्यालयहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले बालबालिकाको मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, अपाङ्गता भएका बालबालिकाका लागि सहायक सामग्री वितरण, वार्ड नम्बर 7 र 9 बालमैत्री स्थान तथा पोषणमैत्री ओडा घोषणा अभियान, विपद जोखिम न्यूनीकरण सम्बन्धी तालिम तथा किशोर किशोरीका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। कार्यवाहक ओडा अध्यक्ष राजकुमार चौधरीले बालबालिकाको शैक्षिक तथा व्यक्तिगत विकासलाई प्राथमिकता राखेर अभिभावक शिक्षा कक्षा सहित विभिन्न कार्यक्रम वडा कार्यालय मार्फत सञ्चालन गरिएको जानकारी दिनुभयो। आगामी दिनमा विद्यार्थीहरूले उठाएका मागहरूलाई सम्बोधन गर्दै पढ़ाई शिविर, न्यानो कपड़ा वितरण तथा विद्यालयको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बालबालिकाहरूले स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियामा आफ्ना आवश्यकता र सरोकार समावेश गर्नुपर्नेमा जोड़ दिएका छन्। सहभागीहरूले बालबालिकाको आवाजलाई स्थानीय नीति तथा कार्यक्रम निर्माणमा समेट्न सके बालमैत्री पालिका घोषणा प्रभावकारी बन्ने धारणा व्यक्त गरे। यार धनगढ़ले ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा संचारी बाल समृद्धिका लागि एकीकृत विकास परियोजना हातेमालो कार्यक्रम अन्तर्गत कैलालीको टिकापुर, भजनी, घोडागुडी, गौरीगंगा नगरपालिका तथा कैलाली गाउँपालिकामा बाल समृद्धिसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमको सहजीकरण सामुदायिक परिचालक रतनलाल चौधरीले गर्नुभएको थियो। रकारी गाउँपालिका अछामले शनिबार पनि सार्वजनिक विदा नदिने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार आइतबारको विदा पनि यथावत छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश बहादुर बोहराद्वारा जारी विज्ञप्तिमा आइतबार र शनिबार दुई दिन सार्वजनिक विदा दिँदा सेवा प्रवाह तथा शैक्षिक पठन पाठनमा समस्या आएको उल्लेख छ। सोही कारण आइतबारको विदा कायम राख्दै शनिबारको विदा कटौती गर्ने निर्णय गरिएको छ। कैलालीको चुरे गाउँपालिकाले असार महिनाभरि सञ्चालन आउने भएको छ। मंगलबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका कार्यालय असार महिनाभरि विदाको दिन पनि सञ्चालन रहने जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी धर्मराज खत्रीद्वारा जारी सूचनामा आर्थिक वर्षको अन्तिम महिनामा हुने कामको चाप, सेवा गराईलाई हुने असहजतालाई मध्यनजर गर्दै असार महिनाभरि सार्वजनिक विदाका दिन पनि गाउँपालिकाको कार्यालय सञ्चालन रहने जनाइएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
22: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: बुका पिए रही था, कभी पेंसिल ले रही था, कभी झोले फटा का आज था, कहा हो बाबा के ओस्ट पार्टी गटिलो ठाऊ से झोला आन से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बर थी रहा
0: का हुई, कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाउ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नाम था,
0: कहाँ से लन वो तो कहा टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आन लाटी ना कबू लड़का कहाँ पी रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला जस का टस बाटिन, ये बुढ़क ढंग कब्बू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी जाबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ा झोला है मरमत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: ए भन्दै सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काका सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोपराइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
10: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गरिने बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गर्ने जानकारी दिनुभयो। आर्थिक वर्ष 2083-84 वार्षिक विनियोजन बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। खोज खबरमा अब पालो जनावाजको। कर्णाली मावि टिकापुरमा विद्यार्थीका लागि एनसीसी तालिम शुरू भएको छ। तालिममा विद्यार्थीलाई अनुशासन, नेतृत्व, देशभक्ति, शारीरिक तन्दुरूस्ती र विपद व्यवस्थापन सम्बन्धी सिप सिकाइनेछ। आजको जनावाजमा तालिमका लागि छनौट भएका केही विद्यार्थीलाई कस्तो लाग्यो भनी सोधेका छौं।
11: मेरो नाम एल्बिना रसाइली हो, म श्री कर्णाली सेकेन्डरी कक्षा 10 पढ्छु। अहिले म एनसीसीको सिलेक्सनमा पढ्न सफल भए, त्यसको लाग्दा मलाई धेरै नै गर्व महसुस भएको छ। त्यो ड्रेस लाउँदा नि हामीलाई एकदमै गर्व महसुस हुन्छ। एनसीसीमा धेरै राम्रो कुराहरू सिकाइन्छ, डेली हाम्रो ट्रेनिङ हुन्छ, जस्तै सरहरूले पनि धेरै राम्रो कुराहरू सिकाउनुहुन्छ, धेरै ट्रेनिङहरू गराउनुहुन्छ हामीलाई। अनि मलाई चाहिँ यो आर्मीहरूलाई देखेर एकदमै गर्व महसुस हुने अनि आफूलाई पनि बन्न इच्छा लाग्ने त्यस्तो थियो। मलाई चाहिँ अहिले चाहिँ एनसीसीमा गएर मेरो यो सपना अब पछि गएर नि पूरा हुन्छ जस्तो लाग्छ। पछि गएर आर्मीमा हामीलाई यस्तो मिल्यो भने हामीलाई चान्स मिल्ने प्लस पोइन्ट हुन्छ हाम्रो, आर्मीमा गयो भने एकदमै प्राउड फिल भइरहेको छ मलाई।
12: मेरो नाम चाहिँ हिमानी भण्डारी हो, क्लास 10Bबाट हो। एनसीसीमा जोइन भएर चाहिँ म पनि एनसीसीमा सिलेक्ट भएको मान्छे, अनि मलाई चाहिँ एकदम गर्व फिल लागिरहेको छ। होइन त्यो पुस्ता लगाउँदा पनि हुन्छ नि एकदम अलग्गै टाइपको भाइ भइरहेको छ, त्यो प्राउड फिल भइरहेछ भनौँ।
13: मेरो नाम निशान साउदो, यस्तो सोचेको थिएन कि म यहाँ पुग्ला भनेर, एनसीसीमा के गर्ला भनेर खुसी लागिरह। अनि आफ्नो सपना पनि पुरा हुन सक्छ, पछि बन्ने मन लाग्यो भने आफूलाई सजिलो पनि हुन्छ भनेर यो एनसीसीले धेरै सहयोग गरिरह मेरोलाई।
14: मेरो नाम आवाज चौधरी हो, म कक्षा 10Bमा पढ्छु, म खेलाडी पनि हो। मलाई एनसीसीमा सेलेक्ट भएर मलाई खुसी लाग्छ। मेरो मिसन पनि, मेरो सपना पनि आर्मी नै थियो, सानैदेखिको सपना आर्मी हो, सजिलो भएको छ।
10: यसै जनावाजसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुरमा थारू सांस्कृतिक मेला महोत्सव शुरू, थारू समुदायको संस्कृति संरक्षणका लागि एकजुट हुन आवश्यक रहेको मन्त्री राहुलको भनाई। टिकापुरमा किसान र विद्यार्थीबीच केरा खेती सम्बन्धी अन्तर्क्रिया, केरा खेतीमा

0: सुशासनयुक्त देश निर्माण करक लाग सबको जाने सहयोग गरी
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश
2: छोरीलाई भुकेर आएको छौ त
3: हेर्नुहोस् न काका छोरी फुल टिप्न बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको
2: सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्
3: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
2: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
3: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
2: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आउ त
0: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असाढ महिनाको 4 गते बिहिबार तदनुसार जुन 18 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि उनीहरूको आजको दिनको शुरूआत सामान्य रहनेछ। कर्म सव्यस्तता बढ़नेछ। आफूले लिएको निर्णयमा दृढ़ रहँदा काम सहज रूपमा अगाडि बढ़नेछ। वृष राशिहरूको दैनिकी भन्दा फरक काममा संलग्न हुँदा ताजापन महसुस हुनेछ। कसैको प्रेरणादायी कुराले सोच सकारात्मक प्रभाव पर्न सक्छ। मिथुन राशि उनीहरूको कुनै अधुरो विषय टुंग्याउने अवसर प्राप्त हुनेछ। विगतमा गरेको प्रयासको परिणाम विस्तारै देखिन थाल्न सक्छ। घर परिवारको समयले मानसिक सन्तुलन कायम राख्न मदत गर्नेछ। मिथुन राशि उनीहरूको नयाँ जानकारीले दिनलाई रोचक बनाउन सक्छ। सामान्य भेटघाटबाट पनि उपयोगी कुरा सिक्न पाइनेछ। सिंह राशि उनीहरूको आफ्नो श्रमको महत्व बुझ्ने अवसर मिल्नेछ। सानो उपलब्धिले पनि ठूलो प्रेरणा दिन सक्छ। आर्थिक विषयमा गरिएका योजनाले राम्रो दिशा लिन सक्नेछ। कन्या राशि उनीहरूको आफ्नो विचारलाई व्यवहारमा उतार्ने दिन छ। अरूले शंका गरेको विषय पनि तपाईँले प्रगति देखाउन सक्नुहुनेछ। कामप्रतिको लगनले राम्रो छाप छोड्नेछ। तुला राशि उनीहरूको धेरै बोल्नुभन्दा धेरै सुन्नु लाभदायक हुनेछ। घर वरिपरिको परिस्थितिलाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुनेछ। आफै विषय केही प्रश्न पार्न खोज्दा अलमलमा परिनेछ।

वृश्चिक राशि उनीहरूको साथीभाइ वा परिचित व्यक्तिबाट रोचक प्रस्ताव आउन सक्छ। सामूहिक काममा सहभागिता बढ्नेछ। सकारात्मक अनुभव प्राप्त हुनेछ। धनुराशि उनीहरूको आफ्नो जिम्मेवारी प्रति गम्भीर बन्नुपर्ने दिन छ। अरूले तपाईँमाथि भरोसा राख्न सक्छन्, त्यो भरोसा कायम राख्न सफल हुनुहुनेछ। मकर राशि उनीहरूको नयाँ विषयको खोजीमा मन आकर्षित हुन सक्छ। पुस्तक अध्ययन वा अनुभवी व्यक्तिसँगको संवादबाट लाभ मिल्नेछ। कुम्भ राशि उनीहरूको सतहमा देखिएको कुराभन्दा गहिरो पक्ष बुझ्न आवश्यक पर्छ। कुनै निर्णय लिनु अघि सबै विषयको जानकारी संकलन गर्न आवश्यक हुनेछ। अन्त्यमा मीन राशि उनीहरूको आफ्ना प्रिय व्यक्तिहरूसँगको सम्बन्धमा न्यानोपन बढ्नेछ। सानो सहयोग र मधुर व्यवहारले सम्बन्धलाई अझ बलियो बनाउनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौं तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि 5615655 मा फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्वदेश गानपछि अब सुनौ सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 37मा कार्यक्रम हाम्रो टिकापुर 9 बजे थारूवासम्म समाचार, 12 बजे मध्याह खबर, 1 बजे कार्यक्रम मजेरी, 3 बजे हाम्रो टिकापुर पुनः प्रसारण, 5 बजे थारूवासम्म समाचार, 6 बजे खोज खबर, 35मा युवा संसार, 7 बजे कर्णालीका बाका, 37मा साझा खबर, 8:45मा बीबीसी नेपाली सेवा, 9:05मा कार्यक्रम अपाङ्ग सरोकार, 9:55बजे खबर संक्षेप सँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: ए रुक रुक रुक,
6: के भयो? किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
11: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14779, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
12: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए भा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: ओए, सबै पेपर अर्को सकिया हो?
3: अँ, सकियो।
2: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि।
3: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरिबर आयौ।
2: ओए बैंकमी,
3: बैंकमी
2: त्यही
3: अद्दु पढ्यो भ?
2: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पुग्दो बठे। सचेत बनौ,
3: सतर्क रह।

0: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट रत्नापुर मगरको नमस्कार। कार्यक्रम हाम्रो टीकापुर टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टीकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिकामा रोजगार सेवा केन्द्रले गरेका कार्यबारे जानकारी, क्षयरोग मुक्त पालिका अन्तर्गत भएका कार्यबारे जानकारी, विपदका समयमा समुदायमा समस्याबारे वडा नम्बर 7 का नागरिकका गुनासा र केही सन्देश प्रस्तुत गर्नेछौ। टीकापुर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रले बेरोजगारलाई सिप सिकाएर रोजगारीसँग जोड्ने प्रयास गरिरहेको छ। केन्द्र मार्फत स्थानीय तहमा बेरोजगार युवाको अवस्था सुधारका लागि बेरोजगार सूचीमा नाम दर्ता गर्ने, रोजगारी सिर्जना गर्ने, सिपमूलक तालिम दिने जस्ता कार्य भइरहेका छन्। यसै विषयमा रोजगार सेवा केन्द्रका संयोजक दिनेश राज शर्मासँग कुराकानी गरेका छौं।
1: स्वागत छ यहाँलाई कार्यक्रममा। टीकापुर नगरपालिकामा बेरोजगार युवाहरूको अवस्था कस्तो छ?
2: टीकापुर नगरपालिकामा गत वर्ष हाम्रो रोजगार सेवा केन्द्रमा 1177 जना चाहिँ बेरोजगार व्यक्तिहरू चाहिँ दर्ता हुनुभएको थियो, जसमध्ये चाहिँ हामीले 2 वटा सेफमा चाहिँ 20 जना गरेर तालिमहरू आयोजना गरेका छौँ। त्यो अनुसारले चाहिँ कामहरू भइराखेका छ र यो वर्षको उसमा चाहिँ हाम्रो अहिले चाहिँ हाम्रो वर्षभरि नै सूचीकृत गर्ने प्रावधान यो राष्ट्रिय रोजगार प्रवर्तन कार्यक्रम अन्तर्गत चाहिँ भइराखेका छ। त्यसले गर्दाखेरि लगभग आजको मितिसम्म हामीसँग 100 हाराहारीको बेरोजगार व्यक्तिहरू, शैक्षिक बेरोजगार व्यक्तिहरू चाहिँ सूचीकृत भइसक्नु भएको छ।
1: वर्षभरि सूचीकृत हुन
2: यो भन्दा अघिल्ला वर्षहरूमा चाहिँ हाम्रो सर्टेन समय अवधिमा मात्र फागुन महिनामा सूचीकृतको सूचना प्रकाशन हुन्थ्यो, त्यो अनुसारले चाहिँ सूचीकृत हुन्थ्यो भनेपछि अहिले चाहिँ हाम्रो यो आर्थिक वर्षबाट चाहिँ हाम्रो वर्षभरि नै सूचीकृत गर्ने प्रावधान चाहिँ रहेको छ। त्यही अनुसारले चाहिँ कामहरू अगाडि बढिराखेको छ।
1: जस्तो बेरोजगार व्यक्तिहरूलाई काम दिँदाखेरि प्राथमिकता निर्धारण अथवा चाहिँ कसरी दिइन्छ?
2: बेरोजगार व्यक्तिहरूलाई काम दिँदा भन्दा पनि योभन्दा अगाडि चाहिँ हामीहरूले काममा 100 दिनको रोजगारीमा चाहिँ हामीले काममा खटाउने गरेका थियौँ भनेपछि अहिलेको हकमा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत योभन्दा अगाडि चाहिँ हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भएर चाहिँ कार्यक्रमहरू सुचारू हुन्थ्यो, जसमा चाहिँ हाम्रो 100 दिनको चाहिँ रोजगार कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नु पर्थ्यो भनेपछि चाहिँ अहिलेको हकमा चाहिँ हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रमको हकमा चाहिँ अहिले राष्ट्रिय रोजगार प्रवर्तन कार्यक्रम अन्तर्गत चाहिँ कार्यक्रमहरू सुचारू भएका छन्। त्यसले गर्दाखेरि चाहिँ पालिकाको हकमा चाहिँ हामीले चाहिँ सिप विकास सम्बन्धी चाहिँ जोड्ने कार्यक्रमहरू चाहिँ तय गरेका छन्। त्यो अनुसारले विभिन्न सिपमा कार्यक्रमहरू चाहिँ सञ्चालन हुँदै आएका छन्।
1: यो वर्ष चाहिँ के कस्ता कार्यक्रमहरू भयो?
2: यो वर्ष हाम्रो पालिकालाई टार्गेट गरेर योभन्दा अघिल्ला वर्षहरूमा पनि हामीले सूचना प्रविधिलाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने खालको चाहिँ हामीसँग एकीकृत डाटा चाहिँ संकलन भएको थियो। त्यसले गर्दाखेरि योभन्दा अघिल्लो वर्षहरूमा हामीले श्रम बजार सर्वेक्षण भनेर पनि हामीले कार्यक्रमहरू आयोजना गरेका थियौँ। त्यसको रिपोर्ट अनुसारले चाहिँ हामीले यो आबोमा 2 वटा कार्यक्रमहरू अगाडि सारेका छौँ, जसमा चाहिँ हाम्रो कम्प्युटर हार्डवेयर टेक्निसियन मार्फत चाहिँ हाम्रो 20 जना शैक्षिक बेरोजगार व्यक्तिहरूले अहिले ट्रेनिङ सिकिराख्नु भएको छ र अन्तिम चरणमा छ। त्यसै गरेर अर्को भनेको अहिले बजारको माग अनुसारले यो हाम्रो अफसेट प्रिन्टिङ मेसिन अपरेटरसँग सम्बन्धित भएर हामीले चाहिँ 20 जनालाई त्योमा पनि चाहिँ 20 जना गरेर चाहिँ अब अन्तिम चरण हो, अबको केही दिनमा चाहिँ समापनको कार्यक्रम हुँदैछ।
1: अघिल्ला वर्ष पनि यहाँहरूले बेद बाँस लगायतका क्षेत्रमा तालिम दिनुभएको थियो नि, उहाँहरूको अवस्था के छ?
2: उहाँहरूको अवस्था एकदमै राम्रो छ। हामीले सुरुवाती चरणबाट नै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुँदै गर्दाखेरि चाहिँ एउटा ट्रेनिङ मात्र दिएर चाहिँ उपयुक्त हुँदैन, त्यसलाई चाहिँ एउटा प्लेसमेन्टको अवसर पनि हामीले सिर्जना गर्नुपर्छ भन्ने खालको मनसायले नै हामीले काम गरेका थियौँ। यो गत वर्षभन्दा पनि अघिल्लो वर्षहरूमा चाहिँ हामीले सुरुवाती चरणमा चाहिँ बेद बाँस सम्बन्धी कार्यक्रमहरू चाहिँ आयोजना गरेका थियौँ, जसमध्ये अहिले पनि तपाईँको सिप विकास तालिम अन्तर्गत भएर चाहिँ हाम्रो तेलगङ्गा बेदमासमा जानुभयो भने चाहिँ तपाईँहरूले चाहिँ त्योमा चाहिँ हाम्रो बेरोजगार व्यक्तिहरूले सिप सिकेर अहिले पनि उहाँहरू चाहिँ प्लेसमेन्ट हुनुभएको छ। लगभग 25 देखि 30 जना शैक्षिक बेरोजगार व्यक्तिहरू चाहिँ त्योमा चाहिँ ट्रेनिङ लगेर अहिले चाहिँ प्लेसमेन्ट हुनुभएको छ भन्ने बुझाइ छ।
1: सिपमूलक तालिम र रोजगार बीच समन्वय चाहिँ कसरी गरियो र आगामी दिनमा पनि कसरी गरिन्छ?
2: यो अहिले हाम्रो अब मार्केट यो टीकापुर नगरपालिका तपाईँको नमुना रोजगार सेवा केन्द्रको रूपमा पनि परिणत भएको छ। 753 वटा स्थानीय तह मध्येमा 6 वटामा परेको 17 वटा स्थानीय तह मध्येको एउटा पालिका हाम्रो रोजगार सेवा केन्द्र हो टीकापुर नगरपालिका। त्यसले गर्दाखेरि पनि हामीलाई अरू पालिकाको भन्दा फरक प्रकृतिको बजेटहरू पनि विनियोजन हुँदै आएको थियो। त्यो अनुसारले योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ हाम्रो श्रम बजार सर्वेक्षण सम्बन्धी कार्यक्रमहरू पनि हामीले आयोजना गरेका थियौँ। त्यसले गर्दाखेरि चाहिँ बजारकोमा के छ भन्ने खालको चाहिँ डाटा हामीसँग भएको कारणले गर्दाखेरि र अहिले अब सूचना प्रविधिलाई चाहिँ एकदमै विस्तार गर्नुपर्छ, यो डाटाहरूलाई चाहिँ हामीले छिटो छरिदोलाई संकलन गर्नुपर्छ, त्यो अनुसारको भएको कारणले गर्दाखेरि एकदमै प्लेसमेन्टको अवसर पनि यसमा चाहिँ राम्रो भएको देखिएका कारणले गर्दा र आफू हामीहरू पनि अब दक्ष जनशक्ति नै अहिले रोजगार सेवा केन्द्रमा चाहिँ व्यवसायमा भएको कारणले गर्दाखेरि नै यो फिल्डमा चाहिँ हामीले ट्रेनिङ अर्गनाइज गरेपछि सफलता हुन्छ र प्लेसमेन्टको अवसर चाहिँ सिर्जना हुन्छ भन्ने हेतुले चाहिँ हामीले कार्यक्रम आयोजना गरेका छौँ।
1: शैक्षिक बेरोजगारको कुरा गर्नुभयो नि यहाँले, अवस्था कस्तो देखियो त?
2: शैक्षिक बेरोजगार व्यक्तिहरूमा हामीले सूचना प्रकाशन गरेका छौँ। सूचना प्रकाशन गरेको हाम्रो एक प्रकारको डेटा अनुसारले चाहिँ त्यो अनुसारको चाहिँ सूचना प्रकाशन भइसकेपछि चाहिँ आवेदनहरूको संख्या पर्याप्त मात्रामा चाहिँ उपलब्ध भएन। त्यसले गर्दाखेरि पनि तैपनि हामीहरूले चाहिँ अब दुईटा सिफ्टमा चाहिँ कार्यक्रम गरौँ, किनभने हाम्रो कार्यक्रममा चाहिँ तपाईँको वैदेशिक रोजगारसँग सम्बन्धित भएर पनि कामहरू सञ्चालन हुने, त्यसले गर्दाखेरि हाम्रो पालिकाको रोजगार सेवा केन्द्रमा शैक्षिक बेरोजगार व्यक्तिहरू सँगसँगै हाम्रो बेरोजगार व्यक्तिहरू पनि सूचीकृत हुने भएको कारणले गर्दाखेरि एउटा कार्यक्रम शैक्षिक बेरोजगार व्यक्तिहरूलाई टार्गेट गरेर गरौँ र अर्को कार्यक्रम बेरोजगार व्यक्तिहरूलाई नै टार्गेट गरेर गरौँ भन्ने हिसाबले चाहिँ हामीले कार्यक्रम आयोजना गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो कम्प्युटर हार्डवेयर टेक्निसियनमा चाहिँ शैक्षिक बेरोजगार व्यक्तिहरू नै हुनुहुन्छ जो चाहिँ हाम्रो रोजगार सेवा केन्द्रमा चाहिँ सूचीकृत हुनुभएको र त्यसले गर्दाखेरि उहाँलाई चाहिँ त्योमा चाहिँ हामीले प्लस पोइन्ट दिएका थियौँ। भनेपछि समग्र रूपमा पालिकामा वडा नम्बर 1 देखि 9 नम्बरसम्म चाहिँ तपाईँहरूको सूचीकृत हुनुभएको छ अथवा सूचीकृत नभएकाहरूलाई पनि हामीले चाहिँ अब ट्रेनिङमा चाहिँ पार्टिसिपेट हुने चाहिँ अवसर दिएका थियौँ, त्यो अनुसारले चाहिँ गरेका थियौँ। भन्दाखेरि अर्को कार्यक्रम चाहिँ हाम्रो नितान्त बेरोजगार व्यक्ति जो चाहिँ अब लेकवर्ड गर्न नसक्ने एउटा प्रिन्टिङ छपाई मेसिन अपरेटर सम्बन्धी चाहिँ काम गर्न सक्ने र लोकसेवासँग सम्बन्धित भएर पनि त्यसको चाहिँ एकदमै राम्रो स्कोप भएको र टाइम टाइममा चाहिँ भ्याकेन्सीहरू पनि अनाउन्स भएको कारणले गर्दाखेरि शैक्षिक बेरोजगार व्यक्तिहरू र बेरोजगार व्यक्तिहरूलाई केही हदसम्म चाहिँ उहाँहरूलाई चाहिँ हामीले फोकस गरेर चाहिँ कार्यक्रम आयोजना गर्दाखेरि चाहिँ सफलता हुन्छ भन्ने हिसाबले चाहिँ हामीले कार्यक्रम तय गरेका थियौँ।
1: जस्तो यो बेरोजगार सूचीमा नाम दर्ता गर्न के प्रक्रिया अपनाउनु पर्छ त? अहिले पनि कोही सूचीकृत हुन चाहनुहुन्छ होला नि?
2: सूचीकृत चाहनुहुन्छ भने चाहिँ पालिकाको रोजगार सेवा केन्द्रमा चाहिँ आएर चाहिँ फारम पनि भर्न पाइयो उहाँहरूले, त्यो अनुसारले नभएपछि ओडामा गएर पनि हामीले सबै ओडाहरूमा चाहिँ हामीले फारमहरू चाहिँ सर्कुलेसन गरेका छौँ। नितान्त रूपमा चाहिँ तपाईँको निशुल्क कुनै पनि शुल्क नलागेर चाहिँ हामीले चाहिँ फारमहरू एन्ट्री गर्नेदेखि लिएर सबै हुन्छ र यदि जो कोही छुट्नु भएको छ अथवा हाम्रो अहिले त अब तपाईँको के छ भन्दाखेरि सिप रोजगार सिप तथा उद्यमशीलता केन्द्रको रूपमा पनि अब रोजगार सेवा केन्द्र परिणत भइसकेको अवस्था छ। त्यसले गर्दाखेरि हिजो मात्र हाम्रो आर्थिक विकास समितिसँग चाहिँ बैठकमा चाहिँ यो कार्यविधिलाई पनि सबै वडा गत रूपमा चाहिँ त्यसलाई चाहिँ परिचालन गर्ने, त्यसलाई यो फरवर्ड गर्ने र त्यो अनुसारले चाहिँ अब कार्यक्रमहरू तय गर्नुपर्छ। नीति तथा कार्यक्रममा पनि हामीले त्यही अनुसारले अबगत दिनहरूमा चाहिँ यो रोजगार सेवा केन्द्र मात्र नभएर चाहिँ एकीकृत रूपमा चाहिँ सबै शाखाहरूसँग सम्बन्धित भएर जस्तै मेडपा सामी लगायतका कार्यक्रमहरूलाई चाहिँ एकीकृत रूपमा सञ्चालन गर्नुपर्छ भन्ने पनि छ र आजको कार्यक्रम पनि लगभग हाम्रो अहिले जुन हामीले एक दिनको अभिमुखीकरण कार्यक्रम राखेका छौँ त्यसै अनुसारले नै फोकस भएको छ। त्यसले गर्दाखेरि अब उद्यमशीलता सेवा केन्द्र मार्फत चाहिँ कार्यक्रमहरू सञ्चालन हुने भयो भनेपछि होइन अब म चाहिँ अब ओडामा पनि जान सक्दैन तर पालिका चाहिँ मेरो नजिक छ भन्ने त्यस्तो छ अथवा ओडाबाट चाहिँ अलिकति झन्झटिलो त्यस्तो प्रोसेस छ भने चाहिँ पालिकामै आएर पनि सूचनाहरू आवेदनहरू भरेर चाहिँ इन्ट्री गरेर चाहिँ आफू चाहिँ सूचीकृत हुन सकिन्छ।
1: जस्तो यो सेवा केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि त्यस्तो केही सिपहरू अथवा त्यस्तो अवसरहरू केही दिने गरेको छ?
2: हजुर हजुर, एकदमै कार्यक्रम भइसकेका छ। हामीले अस्ति भर्खरै हाम्रो 22 गतेबाट 29 गतेसम्म चाहिँ हामीले कार्यक्रमहरू 7 दिने उद्यमशीलता सम्बन्धी चाहिँ कार्यक्रमहरू आयोजना गरेका थियौँ। त्योमा चाहिँ हाम्रो 7 दिने उद्यमशीलता सम्बन्धी वित्तीय साक्षरताका कक्षादेखि लिएर तपाईँको व्यवसाय कसरी सञ्चालन गर्ने, पालिकामा कसरी सूचीकृत हुने, वैदेशिक रोजगारीबाट फर्किएर आइसकेपछि उद्यम व्यवसायहरू चाहिँ कसरी त्यसलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले नै हामीले 7 दिनको कार्यक्रमहरू आयोजना गरेर चाहिँ त्यो अनुसारले उहाँहरूलाई आज बिहान मात्रै फेरि पनि भेट भएर चाहिँ त्यो अनुसारको काम भएको छ र उहाँहरूलाई चाहिँ हामीले चाहिँ पालिकामा सूचीकृत हुनेदेखि लिएर तपाईँहरू चाहिँ एउटा बिजनेस प्लान सहित चाहिँ पालिकामा आउनुहोस् र त्यो नीति तथा कार्यक्रमको समय पनि अवधि भएको छ। त्यसले गर्दाखेरि एउटा प्लान सहित आउनुहोस् अनि यो रोजगार सेवा केन्द्र अथवा आर्थिक विकास शाखाले जे जति गर्नुपर्ने छ त्यसको इम्प्लिमेन्टेसनदेखि लिएर त्यसलाई कार्यान्वयन गर्नेदेखि लिएर सूचनासँग त्यसलाई चाहिँ कसरी जोड्ने अथवा त्योमा केही राय सल्लाह सुझावहरू के दिन सकिन्छ भन्ने खालको हिसाबले पनि हामीले चाहिँ अगाडि बढाएका छौँ। त्यही अनुसारले चाहिँ गर्छौँ। अब अर्को महिनामा चाहिँ हामीहरू त्यो अनुसारले लाग्छौँ भन्ने खालको एक प्रकारको उहाँहरू मार्फत पनि एउटा कुराहरू चाहिँ अगाडि बढिसकेका छ। त्यही अनुसारले चाहिँ कामहरू अघि पनि बढिरहेको छ।
1: अनि महिला अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गका लागि पनि केही गर्नु भएको छ कि अथवा चाहिँ केही कार्यक्रमहरू हुन्छ कि?
2: रोजगार सेवा केन्द्रले लक्षित वर्ग भन्दा तपाईँको सूचीकृत भएकाहरूलाई चाहिँ ट्रेनिङको हकमा जस्तै अब हामीले अफसेट सम्बन्धी शैक्षिक बेरोजगार व्यक्ति मात्र नभएर बेरोजगार व्यक्तिहरूले चाहिँ उहाँहरूले ट्रेनिङको लागि यदि आवेदन गर्नुभएको थियो भने चाहिँ उहाँहरूले पहिलो प्रायोरिटी चाहिँ उहाँहरूलाई नै हुन्छ। त्यसरी चाहिँ हामीले टार्गेट गरेका छौँ, प्राथमिकता चाहिँ उहाँहरूलाई पहिलो नै हुन्छ। सूचीकृत भइसक्नु भयो भने चाहिँ प्रायोरिटी बेसमा चाहिँ उहाँलाई पहिलो उसमा नै हामीले समावेश गराउँछौँ। सूचीकृत चाहिँ पालिकामा हुनु पर्यो।
1: जस्तो अब रोजगार खोज्ने युवाहरू थुप्रै देखिन्छन् होइन हाम्रो समुदायमा पनि, जस्तो रोजगार खोज्ने युवाले चाहिँ कुन कुन जानकारी केन्द्रबाट प्राप्त गर्न सक्छन् यहाँ आयो भने?
2: योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ हामीले श्रम संस्था पोर्टल सम्बन्धी चाहिँ यो संघीय सरकार मार्फत नै एउटा कार्यक्रम एउटा पोर्टलको चाहिँ अहिले विकास भएर चाहिँ 753 स्थानीय तहमा लागू भएको छ। योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ हामीले त्यस्तो गरेका थियौँ भनेपछि अहिले पनि हामी अबको केही दिनमा 2-4 दिनमा चाहिँ एउटा श्रम संस्था पोर्टलसँग सम्बन्धित भएर एउटा कार्यक्रमहरू चाहिँ आयोजना गर्छौँ। त्यसमा चाहिँ शैक्षिक बेरोजगार व्यक्तिदेखि लिएर तपाईँको सबै समग्र रूपमा व्यक्तिहरूलाई चाहिँ हामीले समावेश गर्ने, जस्तै अब कम्प्युटर हार्डवेयर टेक्निसियन सम्बन्धी ट्रेनिङ लगेर सक्नु भएको छ र उहाँहरूलाई चाहिँ प्लेसमेन्टको अवसर पनि अब श्रम संस्था पोर्टलसँग सम्बन्धित भएर चाहिँ अभिमुखीकरण कार्यक्रम गर्ने र उहाँहरूलाई चाहिँ अवसर अपर्च्युनिटी चाहिँ कुन कुन सेक्टरमा छ, यो आईसीटीको सेक्टरमा चाहिँ कस्तो खालको छ, त्यसै गरी अफसेटसँग सम्बन्धित भएर चाहिँ कस्तो खालको छ, त्यहाँ तपाईँको सीभी बनाउनेदेखि लिएर सबै कुराहरू तपाईँहरूको चाहिँ त्यो अनुसारले चाहिँ हामी एउटा कार्यक्रमहरू चाहिँ आयोजना गर्दैछौँ। लगभग अब अन्तिम चरणमा चाहिँ छ, हामी शुरू गर्दैछौँ त्योसँग सम्बन्धित।
1: आगामी दिनमा रोजगारीका अवसर बढाउन केन्द्रको योजना के छ अथवा चाहिँ आगामी वर्षका लागि कस्ता खालका योजना ल्याउने तयारी छ?
2: हाम्रो नितान्त अब अहिले के छ भन्दाखेरि चाहिँ योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ तपाईँको रोजगार सेवा केन्द्र भनेर मात्र एउटा सडन शाखाको रूपमा चाहिँ पालिकामा थियो भनेपछि अहिले चाहिँ अब एकीकृत रूपमा कार्यविधि पनि आइसकेका छ। आर्थिक विकास समितिको समिति मार्फत हामीले त्यसलाई चाहिँ अब एकीकृत रूपमा चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने खालको कुराहरू छ। एउटा शाखाले चाहिँ एउटा कार्यक्रम गर्ने, अर्को शाखाले त्यही प्रकृतिको कार्यक्रम गर्दाखेरि चाहिँ तपाईँको यो डुप्लिकेसन हुने भएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ अब इग्नोर गरेर चाहिँ अब कार्यविधि अनुसारले चाहिँ एकीकृत रूपमा चाहिँ हामी कसरी जान सकिन्छ भन्ने खालको चाहिँ त्यो अनुसारले गर्न खोजिराखेका छौँ भनेपछि, र हामीलाई यो वर्ष चाहिँ अघिल्ला वर्षहरूमा अझै सजिलो तपाईँको रोजगार सेवा तथा उद्यमशीलता केन्द्रको रूपमा नै रोजगार सेवा केन्द्र परिणत भइसकेपछि केही हदसम्म चाहिँ अब हाम्रो प्लानहरूदेखि लिएर तपाईँको सबै शाखाहरूसँगको समन्वय सहकार्य चाहिँ अगाडि बढ्छ र त्यो अनुसारले पक्कै पनि एउटा फ्रुटफुल रिजल्ट चाहिँ आउँछ भन्ने मैले विश्वास लिएको छु यसमा।
1: हुन्छ, समय दिनुभयो र जानकारीमूलक कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: यहाँलाई पनि धेरै धेरै धन्यवाद, फेरि पनि यसरी यो बोल्ने मौका दिनुहुनेछ भन्ने मैले विश्वास गर्छु। यहाँलाई धेरै धेरै धन्यवाद।
0: क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत टीकापुर नगरपालिकामा क्षयरोगको जोखिम समूहमा स्क्रिनिङ तथा खोज पड़ताल शिविर गरिएको छ। असार 1 र 2 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरिएको छ भने असार 2 र 3 गते टीकापुर 7 मा रहेको उच्च घरमा कार्यक्रम सञ्चालन गरिएको छ। थप खबर छपिलाल चौधरीबाट।
3: नेपालमा क्षयरोग मुक्त पालिका बनाउन स्थानीय तह समुदाय स्वास्थ्य संस्थाले विभिन्न प्रयास गरिरहेका छन्। सोही अनुसार टीकापुरमा पनि विभिन्न प्रयास भइरहेका छन्। नेपाल सरकारले 2078-79 शुरू गरेको क्षयरोग मुक्त नेपाल अभियान 150 बढ़ी पालिकामा विस्तार भएको छ। टीकापुरमा क्षयरोग मुक्त पालिका बनाउन प्रत्येक वडामा समस्या पहिचान, विश्लेषण, प्राथमिकता निर्धारण र कार्ययोजना तयार गर्ने गरिएको छ। यसका साथै पहिचान, निदान, रोकथाम, उपचार, प्रेषण र सहयोगका सबै सेवा निशुल्क उपलब्ध गराउने गरिएको छ। हरेक वडामा क्षयरोग निदानका लागि स्वयंसेवक खटाइएको छ। महिला स्वास्थ्य स्वयंसेविका तथा क्षयरोग स्वयंसेवक मीना टमट्टा समुदायमा क्षयरोगी निदानमा अझै समस्या रहेको बताउनुहुन्छ।
4: सम्झाउँदा पनि जानुहुन्न उहाँहरू, धेरै अलि सहज छैन, त्यस्तो गाह्रै छ, उहाँहरू बुझ्नुहुन्न। अनि धेरै पटक उहाँहरूलाई सम्पर्क गरेर उहाँहरूलाई सम्झाएर पठाउँछौँ, केही पनि आउँदै आउनुहुन्न। अनि कल गरेर धेरैलाई बोलाइरहेछौँ, हामीलाई केही पनि भएको छैन भन्नुहुन्छ, घर घर गएर त्यही पनि घरै घर गएर उनीहरूको घर दैलो कार्यक्रम जस्तै गरे आउँछौँ, कुनै कुनै चाहिँ आइहाल्छन्।
3: पालिकाले विद्यालय, सामाजिक संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, टोल विकास संस्था, बढ़घर मार्फत सचेतना फैलाउने काम गर्दै आएको छ। शहरी स्वास्थ्य केन्द्र सत्तिका गोविन्द कठायतले वडा नम्बर 7 मा मात्रै क्षयरोगका 15 जना बिरामी भएकाले जोखिममा रहेका समूहको क्षयरोग परीक्षण शिविर गरिएको बताउनुभयो।
5: टीकापुर नगरपालिकामा नगरपालिकाभरि क्षयरोगका बिरामी सबैभन्दा बढी भएको ठाउँ पनि हो हाम्रो वडा नम्बर 7। यसमा पनि अहिले औषधि खानेहरूको संख्याले हाम्रो शक्तिमा दर्ता भएकामा 15 जना छन् होइन, त्यसरी वैदिका पनि तपाईँको यो नयाँ त छँदैछन्, त्यसपछि दोहोरिएका रिल्याक्स केसहरू पनि बढी छन्। यो भएको कारणले गर्दा उहाँहरूलाई हामी खबर त प्रत्येक महिना गरेकै हुन्छौँ होइन, विना गाउँ अर्किनले खोपमा भयो, त्यसपछि यो अरू कार्यक्रममा पनि गरेका हुन्छौँ खबर त, तर उहाँहरू जानुहुन्न होइन, उहाँलाई सहज हो भन्ने हिसाबले हामी उहाँकै गाउँघरमा आएर यो खगारको नमुना लगिरहेछन्, संकलन गरिरहेछन्।
3: उहाँले क्षयरोग संक्रमितहरूले लापरवाही गर्दा समुदायमा रोग सर्ने जोखिम बढ्ने गरेको बताउनु भयो।
5: यसो भेडा हुने एरियामा भयो नजान धेरै कुरा भने आउँछ, तर उहाँहरू सबभन्दा बढी उहाँहरूको के हुँदो रहेछ उद्देश्य भने चिया पसलमा गएर गफ गर्ने होइन, त्यस्तै गाउँघरमा पनि अरू यसो पल्लो पल्लो घरकोलाई पनि त्यो जानकारी नदिने, त्यसै गरी त्यो हामीलाई देखे मात्र जो जोमा हामीसँग त प्रत्यक्ष सम्पर्कमा हुने भयो उहाँहरू, किनकि प्रत्येक हप्ता प्रत्येक दिन औषधि खान जानु पर्यो होइन, तर हामीले देखे मात्र त्यो मास्क लाउने, हामीलाई देख्ने बित्तिकै हाम्रो नजरबाटले टाढा आउने बित्तिकै बाटो आउने बित्तिकै मास्क खोलिहाल्ने, बाटोमा पुग्ने बित्तिकै मास्क लाउने होइन, अटोमा पनि अब त्यो भिडमा त्यस्तै बसेका छन्, घरको मान्छेलाई पनि धेरैजनाले एकदम जोखिममा पार्नु भएको छ जस्तो लाग्छ।
3: टिकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एन्टोन बजगाई जोखिममा रहेका समूह र 70 वर्ष माथिका ज्येष्ठ नागरिकको खकार परीक्षण गरेर समयमै उपचारमा ल्याउने प्रयास भइरहेको बताउनु भयो।
6: क्षयरोग मुक्त पालिका अभियान चाहिँ शुरू गरेको छन्, अति जोखिममा रहेको समूहहरूमाथि खोज पड़ताल कार्यक्रम चाहिँ सञ्चालन गरेका छन्, जसमा चाहिँ हामी चाहिँ गाउँमा गएर अनि उच्च जोखिममा रहेको समूहहरू जस्तै 70 वर्षभन्दा माथिको चाहिँ बुढाबुढीहरू जो हुनुहुन्छ उहाँहरूको चाहिँ अहिले चाहिँ हामी खकार परीक्षण चाहिँ गरेर चाहिँ समयमा चाहिँ हामीले यसको निदानको लागि चाहिँ हामीले काम गरिरहेका छन्। अब हामीले चाहिँ यो समयमा नै यो यसमा चाहिँ काम गर्ने हो, क्षयरोगमा चाहिँ काम गर्ने हो भने पछाडि चाहिँ अन्य चाहिँ अरू मान्छेहरूमा चाहिँ यो क्षयरोग चाहिँ फैलिन पाउँदैन। क्षयरोग चाहिँ एक प्रकारको चाहिँ सरुवा रोग हो, अब यसलाई चाहिँ हामीले समयमै चाहिँ पहिचान गरेर चाहिँ यसको चाहिँ औषधि चाहिँ समयमा गर्यौं भनेपछि यो रोग चाहिँ निको पनि भएर जान्छ र अन्य मान्छे अन्य वर्गहरूमा अन्य मान्छेहरूमा पनि चाहिँ यसले चाहिँ असर पार्न चाहिँ सक्दैन।
3: क्षयरोग अर्थात टीबी भएमा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्ने, राति अत्यधिक पसिना आउने, लगातार थकान महसुस, हल्का ज्वरो र छाती दुख्ने जस्ता समस्या हुन्छन्। यस्ता लक्षणहरू देखिएमा तुरन्तै स्वास्थ्य परीक्षण गर्नुपर्ने स्वास्थ्य कर्मीको सुझाव छ।
0: टिकापुर नगरपालिका वड़ नम्बर 7 हरेक वर्ष बाढ़ीजन्य विपदको जोखिममा पर्छ। वर्षा लागेपछि यहाँका नागरिकलाई तनाव शुरू हुन्छ। आज हामीले कार्यक्रममा त्यहाँका केही नागरिकलाई वर्षामा कस्तो त्रास हुन्छ भनी सोधेका छौं।
7: सबैलाई नमस्कार, म नरेन्द्र प्रसाद रेग्मी। वर्षा लाग्दा त हामीलाई चिन्ताको विषय भइरहन्छ, कति बेला आएर हाम्रा चाहिँ यहाँ घर खेतीपाती समस्या एउटा एक ठाउँबाट अर्को ठाउँ जान कति समस्या हुन्छ भन्ने कुराहरू भइरहेको हुन्छ। तर पनि अहिले पहिला भन्दा अलि सहज वातावरण बनेको छ र अझ यो पर्याप्त मात्रामा पूर्ण अवस्थामा त छैन, तैपनि अलिकति कम छ। अहिले अब स्थानीय सरकार अब प्रदेश सरकार सम्पूर्ण मिलाएर अलिकति बाटाघाटा उच्छ्यो र अलिकति गरिदियो खण्डमा अझ यो ठाउँलाई एकदम राम्रो हुने थियो। र अहिले हामीसँग अब विभिन्न संघ संस्थाले काम गर्दै जाँदा यहाँसम्म पुर्याइदिन सक्दासम्म हामी पुग्दासम्म अहिलेसम्म हामी 2072 साल प्र्याक्टिकेसनद्वारा एउटा यत्रो भवनदेखि हुँदै अहिले 2083 पुग्दासम्म हामीले धेरै कामहरू समूहमालाई एकदम नमुनाकै रूपमा आधारमा चाहिँ यो ठाउँमा हामीले काम गर्दै गएका हुनाले अहिले हामीलाई सबै अन्य ठाउँबाट पनि यो ठाउँमा तपाईँहरूले विपदमा कसरी काम गर्नुहुन्छ, कसरी तपाईँले अगाडि बढाउनु भयो कार्यक्रम भनेर हामीलाई यो बारेमा जानकारी दिनको लागि, यो ठाउँ हेर्नको लागि, यहाँको लोकेसनको बारेमा टाढा जिल्लाहरूबाट पनि आएर यो ठाउँमा चाहिँ सहयोग आएर आफ्नो चाहिँ अवलोकन भ्रमण गरी जानुभएको छ। तर हामीलाई खुसी के लाग्छ भने यो ठाउँमा आइदिनु भयो हामीलाई यो नै खुसी हो। यहाँको बारेमा चाहिँ बाढीपीडित क्षेत्र हो, वास्तविक यो तल्लो बेल्ट पनि हो, एउटा चाहिँ बोर्डर नजिकै पनि हो, धेरै समस्याले चाहिँ जुझारूसँग यहाँका बस्तीहरू यहाँका चाहिँ गाउँ बस्तीहरूलाई धेरै समस्या कुराहरू छन्। पहिला त यहाँ दिँदाखेरि पनि चोरी तस्करी पनि हुन्थ्यो र अहिले सशस्त्र बिओपी क्याम्पर एउटा प्रहरी चौकी बसेको छ, हामीलाई अलिकति सुरक्षा पनि बनेको छ, त्यो अवस्थामा पनि छ र अहिले अब पहिलाको भन्दा अलिकति सुरक्षित महसुस नै छ यो ठाउँलाई, पहिला त्यस्तो छैन। तैपनि अझ पनि राज्यको र स्थानीय सरकारले यो विपद ठाउँलाई अझ राम्रोसँग अझ यहाँहरूको वास्तविक बुझेर पहिचान गरेर उहाँहरूका चाहिँ योजनाहरू, धेरै घरहरू त पहिला विपदमा बस पर्दाखेरिका अहिले चाहिँ राज्यले अब एउटा दलित मगर जातिहरू कुन कुन जनजातिहरूलाई एउटा घर पनि एउटा दिइरहेको छ, त्यो अवस्थामाबाट पनि बचत एउटा त्यो पनि राज्यलाई फाइदै कुरो हो, हामीलाई समुदायलाई फाइदै हो। किनभने उच्च उनीहरू विपदमा परे हुन्छ, अहिले उच्च घरमा बस्न पाउँदा उहाँहरूलाई खुसीको कुरो छ र यस्ता कार्यक्रम निरन्तर अझ पनि बाँकी रहेका नदी तटिएका किनाराका व्यक्तिहरूलाई अझ सकिन्छ भने यो यसमा उहाँहरूले सहयोग गरिदिन धेरै धेरै आभारी हुने थियौं।
8: नमस्कार, म भोजरा ढुङ्गाना टिका नगरपालिका 7 वैदी। विशेष त अब वर्षा लागेपछि यो क्षेत्र बाढीजन्य किसिमले धेरै जोखिममा रहेको छ र हामीलाई साह्रै अब अप्ठ्यारो पर्ने महसुस हुने होइन, जहिले पनि बाढीको चपेटामा परिराख्ने त्यसलाई सामना गरिराख्नुपर्ने अवस्था देखिन्छ र हतरास त अब किनभने कतिखेर पानी आउने के आउने भन्ने कुरामा पनि अब अहिले त सूचनाको माध्यम भएर त्यो सचेत हुने कुरा त छ, त्यही पनि कति पानी आउँछ त्यो आकलनको कुरा त ठ्याक्कै भन्न त अब अहिले मापदण्ड अनुसार त भइरहेछ, त्यही पनि अब बढ्ने कारणले गर्दाखेरि त्रास अब डर त लागिरहेछ नि त्यो अवस्था।
9: मेरो नाम वासुदेव कोइराला, टिकापुर नगरपालिका वार्ड नम्बर 7 बैदी, म सामुदायिक विपद व्यवस्थापन समितिको कोषाध्यक्ष। बर्खा लागेपछि अब त्रास त सबैमा हुन्छ, अब हामी त लगभग 2040 सालदेखि भन्दा अगाडिदेखि नै झेल्दै आइरहेका छौं र पहिलाको तुलनामा अहिले चाहिँ हामी अब यहाँको समुदाय चाहिँ एकदम जागरूक भइसकेको छ र धेरै क्षति हुनबाट एकदम हामी क्षति बेहोर्नु परेको छैन, त्यसैले अब त्रास त हुन्छ। अब पहिला चाहिँ अब धेरै पानी आए पनि सर्लक बगेर जान्थ्यो भनेपछि अहिले अब तटबन्धहरू भएको कारणले तटबन्ध पनि अब एकदम मजबुत अवस्थामा नभएको त्यो फुटेर चाहिँ पुरा बस्ती नै सखाप बनाउँछ कि भन्ने एकदम त्रास चाहिँ पहिलाको भन्दा अझ बढेको अवस्था मैले महसुस गरेको छु।
10: नमस्कार, मेरो नाम सुशीला बस्नेत, म यस सामुदायिक विपद व्यवस्थापनको समितिको उपसमितिको पूर्व सूचनाको संयोजक पनि हो। बर्खा लागेपछि त तनावै हुन्छ किनकि खोलाहरू नालाहरू बढिरहेको हुन्छ, नजिकै पथरिया नदी छ, यो बढेर आयो भनेपछि अब हामीलाई तनाव त त्यसै नै हुन्छ। अब नदी पानी बढ्यो भनेपछि अब नदी बढेपछि अब खेतीपाती हुँदैन, धान लगाए धान खेती नहुने, अनि बाल बच्चाहरूलाई पनि त्यस्तै तनाव, अनि विभिन्न रोगहरू रोगव्याधले पनि सताउने कारणले अनि तनावै हुन्छ। अब बाढी आयो भने राति 81 आइदिन सक्छ बाढी भन्ने कुरा, अब 81 आउने हुनाले अब राति सुतेको बेला आए पनि मानवजनले पनि खेती हुने कारणले त्यस कारणले मान्छेलाई नै तनावै हुन्छ।
0: अब कार्यक्रममा सुनौ केही सूचना तथा सन्देशहरू। के तपाईलाई थाहा छ,
11: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
11: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
11: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
11: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
11: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
11: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्निधी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर। यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी दुर्गा देवकोटा र प्राविधिक मित्रलाई धन्यवाद दिँदै म प्रस्तुता रत्नापुन मगर पनि विदा हुन्छु। नमस्कार।

0: यस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुसी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0195620287035 98635 98650 40770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: सामाजिक सञ्जालमी निकेरी जाची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
7: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
8: सतर्क रहौं, ठगीबाट बचौं।
7: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
9: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
10: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरेको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू
6: अनिवार्य नेपाली,
4: अनिवार्य अंग्रेजी,
6: सामाजिक गणित,
4: ऐच्छिक लेखाशास्त्र,
6: ऐच्छिक वित्त शास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
6: कम्प्युटर विज्ञान,
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
6: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
6: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
5: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
5: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
4: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
5: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
4: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
3: उपचार हुने समस्याहरू:
4: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
3: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014306 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर, गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
6: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
6: विस्तारै गर्दा हुँदैन?
7: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
4: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
3: साथै शैक्षिक सत्र 2083/84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
4: भर्ना हुने विषयहरू
3: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
4: नेत्र विज्ञान ओए।
3: अनलाइन फारम भर्ने मिति 2083/3/18। आवेदन शुल्क ₹1,000 मात्र।
4: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 9857-80-044 र 9762-83-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो
3: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे,
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एपमा गइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो
1: धैदै बा तुमले लोटरी भर्राइ थिया
2: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा म्यासेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आया लगै आफ्नो विवरण कबै जनदिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: ए रजनी त्यो पर बाँसको लामो लौरो छ छिट्टो लिएर आऊ त
5: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले
4: एउटा सर्प छ कि कुखुराको फार्मनिर त्यसलाई लौरोले तसाए भाग्थ्यो कि छिटो ल्याऊ न
5: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि नत्र हामीले दस्न सक्छ बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला
4: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी
5: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन बरु तपाईँलाई डस्ला टाढे बस्नुहोस् है
4: हो हुन त के गर्ने सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ ले सर्प त आफै फर्किएर बारीतिरै गयो
5: हामी मात्रै सर्पसँग डराउने होइन उनीहरू पनि हामीसँग डराउँछन् यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्
6: सर्पबाट टाढा रहनुहोस् सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस् सर्प मानिसदेखि डराउँछन् नचलाएर टाढै बसेमा सर्पले डस्दैन तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा खेल्दा हिँड्दा छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन् मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन् त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
9: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
10: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
9: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ
10: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
9: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
10: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
9: नरम मुलायम सुतीको कपडा लगाउने
10: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
9: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
11: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
12: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

न मान्छेको व्यवहार मान्छे जस्तो छैन, यहाँ घर पनि घर जस्तो। हामी गाउँबाट सहर आउँदा सोध्छौ नि, छैन सहर,

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टीकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिलाट रस।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिलाट रस।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
5: यही असार 13 गते दोस्रो शनिबारका दिन
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म
5: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागी भर बैंकमी सोधौ सतर्क रहौ ठगी बठिए बचौ।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मी सम्पर्क हर्या।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
6: पढाइ हुने विषयहरू
1: अनिवार्य नेपाली,
6: अनिवार्य अंग्रेजी,
1: सामाजिक, गणित,
6: ऐच्छिक लेखाशास्त्र,
1: ऐच्छिक वित्तशास्त्र,
6: ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
6: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
6: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
6: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
6: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
6: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
6: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
6: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
6: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
6: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
6: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
6: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
6: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर, कैलाली।
7: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम, मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई छग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरौँ। उनीहरू विवरण मागिबर बैंकमी सोधौँ, सतर्क रहौँ, ठगी बठिए बचौँ।
8: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
9: सिद्धार्थ बैंक, सम्बन्ध सदैव भरिलाई।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: ससानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
4: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक *1-2-3# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।

0: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने।
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
0: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
4: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, एमडीबीएस, एमडी इन्टरनल मेडिसिन, डीएम कार्डियोलोजी।
5: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
4: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
3: उपचार हुने समस्याहरू:
4: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
3: साथै मुटुको इको, रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 छ र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आई कमिंग सर।
1: आओ आओ तिमी कहिले बडा आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु

0: जी अर्थात SNAKEBITENEPAL.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कक्षाई और जायका हूँ सैमुएल ज्वेलर्स में गल गहना बनाई सैमुएल ज्वेलर्स बलभद्र चौक चितापुर प्रोप्राइटर बिहारी सिंह सुनार
1: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
3: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भाषा हो तलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकौला रोड टिकापुर कैलाली

0: महाकालीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-597-0217 सम्पर्क हरे।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
0: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू
0: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
0: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
0: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
0: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

सामुदायिक रेडियो टिकाप रेफिमको 12 बजेको मध्यान्न खबरमा यहाँलाई स्वागत छ। मध्यान्न खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्यान्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टिकापुरमा किसान र विद्यार्थी बीच केरा खेती सम्बन्धी अन्तर्क्रिया, केरा खेतीमा भविष्य बनाउन सकिने कृषि विज्ञ कालु हमालको भनाई। लामपाटामा हेलिकप्टरबाट सशस्त्र प्रहरीका सामग्री ध्वानी र सामुदायिक पुस्तकालय टिकापुरका निर्वाचित पदाधिकारीको पदस्थापन। अब मध्यान्न खबर विस्तारमा। टिकापुरमा कृषकसँग केरा खेती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायको 16 वार्षिक उत्सवको अवसरमा अन्तर्क्रिया कार्यक्रम भएको हो। कार्यक्रममा विगत लामो समयदेखि केरा

0: उहाँले विषादी सम्बन्धी तालिम गोष्ठी सञ्चालन गरिरहेको जानकारी गराउनुभयो। ठिकापुरका कार्यवाहक नगर प्रमुख राम बहादुर नगारजीले आगामी दिनमा कृषकका हितमा फाइदा हुने खालको कार्यक्रमका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा उठेका प्रश्नको जवाब दिँदै टिश्यू कल्चरबाट बेर्ना उत्पादन गरिरहनुभएका किसान टेकेन्द्र धामीले पहिला केरा खेती गर्ने कृषकले समस्या भोगे पनि पछिल्लो समय केरा खेतीमा आकर्षण बढ़ेको बताउनुभयो। उहाँले कृषकको नियन्त्रण भन्दा बाहिर रहेको बताउँदै आफूले कल्चर गरिसकेका बिरूवा बिक्री वितरण गर्ने गरेको बताउनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालय प्राध्यापक रमेश उप्रेतीले कार्यक्रमका सहभागीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रम संचार प्रदीप साउतले गर्नुभएको थियो। सामुदायिक पुस्तकालय टीकापुरका निर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका छन्। सामुदायिक पुस्तकालयको छैठौं चुनावी साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका छन् गरेका हुन्। साधारण सभाबाट अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल, उपाध्यक्षमा मोहन प्रसाद उपाध्याय, सचिवमा दीपक बोगटी, सहसचिवमा अमित कुमार चौधरी र कोषाध्यक्षमा प्रतीक्षा कुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको थियो। त्यसै गरी सदस्यमा दीर्घबहादुर तिरुवा, मोहन प्रसाद शर्मा, जनक बटाला, दीपक राज बराल, इन्द्र कुमारी उपाध्याय र कञ्चन चौधरी चयन हुनुभएको छ। पदस्थापन कार्यक्रममा पूर्व ऊर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टराईले पुस्तकालयलाई अहिलेको परिवेश सुहाउँदो बनाउनु पर्नेमा जोड़ दिनुभयो। भट्टराईले पुस्तकालयमा पाठकको संख्या वृद्धि गर्न रचनात्मक कार्यक्रम समेत सञ्चालन गर्न सुझाव दिनुभयो। कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिकाका पूर्व नगर प्रमुख तपेन्द्र बहादुर रावल रहनु भएको थियो। उहाँले पुस्तकालय विद्यार्थी र अन्य नागरिकको अध्ययन र सिकाईको थलो बन्नुपर्ने बताउनुभयो। कार्यक्रमको पहिलो सत्रको अध्यक्षतामा निवर्तमान अध्यक्ष तारा प्रसाद जोशीले गर्नुभएको थियो भने संचालक निवर्तमान सचिव देवेन्द्र बहादुर शाहले गर्नुभएको थियो। मध्याह खबरमा लामपाटामा हेलिकप्टरबाट सशस्त्र प्रहरीका सामग्री ढुवानी लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
3: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वतीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
2: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
4: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी

0: दिइराख्नुपर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने,
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने,
0: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: अब बाँकी खबर। श्री एयरलाइन्सको हेलिकप्टर मार्फत सशस्त्र प्रहरी बल नेपालका बन्दोबस्तीका सामग्री बाजुराको लामपाटा क्षेत्रमा पुर्याएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएका ती सामग्री असार 3 गते बिहान बाजुरा गुल्मा मार्फत लामपाटा पुर्याइएको सशस्त्र प्रहरीले जनाएको छ। लामपाटा क्षेत्रमा जेठ 31 गतेदेखि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। पछिल्ला दिनहरूमा विभिन्न विषयलाई लिएर विवाद उत्पन्न भएपछि सुरक्षा व्यवस्थापनलाई मजबूत बनाउन सुरक्षाकर्मी परिचालन गरिएको हो। यसैबीच प्रधान कार्यालयको निर्देशन अनुसार नम्बर 7 वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनी प्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी दिग्विजय सुवेदी लामपाटा पुगेका छन्। उनले त्यहाँ तैनात सुरक्षाकर्मीहरूको कार्य सम्पादनबारे जानकारी लिँदै सुरक्षा अवस्थाको निरीक्षण गरेका छन् र आवश्यक निर्देशन समेत दिएका छन्। सशस्त्र प्रहरी बलका अनुसार प्रधान कार्यालयबाट परिचालन टोलीको अनुगमन निर्देशन तथा आवश्यक समन्वय पनि प्रधान कार्यालयबाट गरिनेछ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा उक्त टोली जेठ 27 गतेदेखि लामपाटा क्षेत्रमा खटिएको जनाइएको छ। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्तीमा बाल बालिका लक्षित स्थानीय तहको बजेट नीति तथा कार्यक्रम विषय संवाद कार्यक्रम सम्पन्न भएको छ। विकासका लागि युवा एकबद्धता यार धनगढ़ीले ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख राम बहादुर नगारजी, वडा नम्बर 7का कार्यवाहक वडा अध्यक्ष राजकुमार चौधरी, वडा सचिव कमला पोखरेल, कर्णाली माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र खड्का, अभिभावक तथा बाल बालिकाको उल्लेखनीय सहभागिता रहेको थियो। संवाद कार्यक्रममा सहभागी बाल बालिका अभिभावक तथा सरकारवालाहरूले वडा नम्बर 7को बाल बालिकाको समस्याहरू उठाएका थिए। उनीहरूले कर्णाली माध्यमिक विद्यालयमा शौचालयको अभाव, कक्षा कोठामा पर्याप्त फर्निचर तथा डस्टबिनको कमी, स्वच्छ खाने पानी र स्वास्थ्य सामग्रीको अभाव, सड़क किनारमा वृक्षारोपण, नाला सरसफाई लगायतका विषयमा समेत प्रश्न, जिज्ञासा तथा गुनासो राखेका थिए। सहभागीहरूले उठाएका सवालहरूको जवाब दिँदै कार्यवाहक नगर प्रमुख राम बहादुर नगारजीले टिकापुर नगरपालिकाले बाल विवाह न्यूनीकरण लागि माध्यमिक विद्यालयहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। वहाँले बालबालिकाको मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, अपाङ्गता भएका बालबालिकाका लागि सहायक सामग्री वितरण वडा नम्बर 7 र 9मा बाल मैत्री तथा पोषण मैत्री वडा घोषणा अभियान, विपद जोखिम न्यूनीकरण सम्बन्धी तालिम तथा किशोर किशोरका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। कार्यवाहक वडा अध्यक्ष राजकुमार चौधरीले बालबालिकाको शैक्षिक तथा व्यक्तिगत विकासलाई प्राथमिकतामा राखेर अभिभावक शिक्षा कक्षा सहित विभिन्न कार्यक्रम वडा कार्यालय मार्फत सञ्चालन गरिएको जानकारी दिनुभयो। वहाँले आगामी दिनमा विद्यार्थीहरूले उठाएका मागहरूलाई सम्बोधन गर्दै पढ़ाई शिविर, न्यानो कपड़ा वितरण तथा विद्यालयको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बालबालिकाहरूले स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियामा आफ्नो आवश्यकता र सरकार समावेश गर्नुपर्नेमा जोड़ दिएका थिए। सहभागीहरूले बालबालिकाको आवाजलाई स्थानीय नीति तथा कार्यक्रम निर्माणमा समेत समेट्न सके मात्र बाल मैत्री पालिका घोषणा प्रभावकारी बन्ने धारणा व्यक्त गरेका थिए। यार धनगढ़ीले ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल समृद्धिका लागि एकीकृत विकास योजना हातेमालो कार्यक्रम अन्तर्गत कैलालीका टीकापुर, भजनी, घोडागोड़ी, गौरीगंगा नगरपालिका तथा कैलाली गाउँपालिकामा बाल समृद्धिसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमको सहजीकरण सामुदायिक परिचालक रतनलाल चौधरीले गर्नुभएको थियो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम। के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
5: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

अब पुनः बाँकी खबर। कैलालीमा लागू औषध सहित तीनजना पक्राउ परेका छन्। कैलालीको घोडागोडी नगरपालिका साथ किर्तिपुर स्थित सुक्खर भदनी सड़क खण्डबाट अवैध लागू औषध खैरो हिरोइन 2 ग्राम 580 मिलिग्राम सहित तीनजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका 1 बस्ने 29 वर्षीय खेमराज मल्ल, 29 वर्षीय बालाराम पोखरेल र 16 वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश 01-08-2888 नम्बरको मोटरसाइकलमा सवार तीनैजनालाई चेक जाँच गर्दा उक्त पदार्थ मोटरसाइकल सहित पक्राउ गरेको जनाइएको छ। यही असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गरिने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। फिफा विश्वकप फुटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ। अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले 4-2 गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो। खेलको 12 मिनटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। 36 मिनटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 42 मिनटमा इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो खेल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियालाई जवाबी गोल फर्काइयो। उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो। खेलको 47 मिनटमा जुर बेलिङहामले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो। त्यसपछि खेलको 85 मिनटमा मार्कस यार्सफोर्डले 1 गोल गरेपछि इंग्ल्याण्डले अग्रता दोब्बर बनायो। त्यसपछि खेलमा कुनै गोल भएन र इंग्ल्याण्डले आफ्नो पक्षमा पार्यो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुरमा किसान र विद्यार्थी बीच केरा खेती सम्बन्धी अन्तर्क्रिया, केरा खेतीमा भविष्य बनाउन सकिने कृषि विज्ञ कालो हमालको भनाई। लामपाटामा हेलिकप्टरबाट सशस्त्र प्रहरीका सामग्री ढुवानी र सामुदायिक पुस्तकालय टिकापुरका निर्वाचित पदाधिकारीको पदस्थापन। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुर मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।
9: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
10: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
9: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
10: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
11: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
12: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
13: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
11: डेलिभरीका लागि
13: ड्रिंकिङ वाटर एक्वा शीतल
11: टीकापुर कैलाली।
14: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
15: स्वास्थ्यका लागि पानी।
16: उन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
3: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
4: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
3: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
4: उपचार हुने समस्याहरू
3: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, श्वासमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
4: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
7: आफ्ना कान्छा भाइको बिहा नगर्जन पनि भएन, जाउँ भने भयाको मङ्गल सूत्र पनि भाँची गयो।
6: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
7: आज त सन्तेका बाले मनकै बुढो हर्यो, त बाई जाउँ।
0: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-1204, 9846-39261।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
6: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MDBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, श्वासमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14300 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: संगे मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: बैङ्कले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम, मोबाइल र इन्टरनेट बैङ्किङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैङ्कको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरौ। उनीहरू विवरण मागि भर बैङ्कमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौ।
4: सिद्धार्थ बैङ्क बठियाइ, जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैङ्क, सम्बन्ध सदैव भरिलाई।

0: सीईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 98588080044 र 97642 33921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
0: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmcticapur@gmail.com।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
3: यही असार 13 गते दोस्रो शनिबारका दिन
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको थर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्निरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टीकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट रत्नापुर मगरको नमस्कार। कार्यक्रम हाम्रो टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टीकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिकामा रोजगार सेवा केन्द्रले गरेका कार्यबारे जानकारी, क्षयरोग मुक्त पालिका अन्तर्गत भएका कार्यबारे जानकारी, विपदका समयमा समुदायमा समस्याबारे वडा नम्बर 7 का नागरिकका गुनासा र केही सन्देश प्रस्तुत गर्नेछौ। टीकापुर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रले बेरोजगारलाई सिप सिकाएर रोजगारीसँग जोड्ने प्रयास गरिरहेको छ। केन्द्र मार्फत स्थानीय तहमा बेरोजगार युवाको अवस्था सुधारका लागि बेरोजगार सूचीमा नाम दर्ता गर्ने, रोजगारी सिर्जना गर्ने, सिपमूलक तालिम दिने जस्ता कार्य भइरहेका छन्। यसै विषयमा रोजगार सेवा केन्द्रका संयोजक दिनेश राज शर्मासँग कुराकानी गरेका छौं।
1: स्वागत छ यहाँलाई कार्यक्रममा। टीकापुर नगरपालिकामा बेरोजगार युवाहरूको अवस्था कस्तो छ?
2: टीकापुर नगरपालिकामा गत वर्ष हाम्रो रोजगार सेवा केन्द्रमा 1177 जना चाहिँ बेरोजगार व्यक्तिहरू चाहिँ दर्ता हुनुभएको थियो, जसमध्ये चाहिँ हामीले 2 वटा सेफमा चाहिँ 20 जना गरेर तालिमहरू आयोजना गरेका छौँ। त्यो अनुसारले चाहिँ कामहरू भइराखेका छ र यो वर्षको उसमा चाहिँ हाम्रो अहिले चाहिँ हाम्रो वर्षभरि नै सूचीकृत गर्ने प्रावधान यो राष्ट्रिय रोजगार प्रवर्तन कार्यक्रम अन्तर्गत चाहिँ भइराखेका छ। त्यसले गर्दाखेरि लगभग आजको मितिसम्म हामीसँग 100 हाराहारीको बेरोजगार व्यक्तिहरू, शैक्षिक बेरोजगार व्यक्तिहरू चाहिँ सूचीकृत भइसक्नु भएको छ।
1: वर्षभरि सूचीकृत
2: यो भन्दा अघिल्ला वर्षहरूमा चाहिँ हाम्रो सर्टेन समय अवधिमा मात्र फागुन महिनामा सूचीकृतको सूचना प्रकाशन हुन्थ्यो, त्यो अनुसारले चाहिँ सूचीकृत हुन्थ्यो भनेपछि अहिले चाहिँ हाम्रो यो आर्थिक वर्षबाट चाहिँ हाम्रो वर्षभरि नै सूचीकृत गर्ने प्रावधान चाहिँ रहेको छ। त्यही अनुसारले चाहिँ कामहरू अगाडि बढ्यो।

0: यो वर्ष चाहिँ के कस्ता कार्यक्रमहरू भए?
1: यो वर्ष हाम्रो पालिकालाई टार्गेट गरेर यो भन्दा अघिल्ला वर्षहरूमा पनि हामीले सूचना प्रविधिलाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने खालको चाहिँ हामीसँग एकीकृत डाटा चाहिँ संकलन भएको थियो। त्यसले गर्दाखेरि यो भन्दा अघिल्लो वर्षहरूमा हामीले श्रम बजार सर्वेक्षण भनेर पनि हामीले कार्यक्रमहरू आयोजना गरेका थियौँ। त्यसको रिपोर्ट अनुसारले चाहिँ हामीले यो आबोमा दुईवटा कार्यक्रमहरू अगाडि सारेका छौँ, जसमा चाहिँ हाम्रो कम्प्युटर हार्डवेयर टेक्निसियन मार्फत चाहिँ हाम्रो 20 जना शैक्षिक बेरोजगार व्यक्तिहरूले अहिले ट्रेनिङ सिकिराख्नु भएको छ र अन्तिम चरणमा छ। त्यसै गरेर अर्को भनेको अहिले बजारको माग अनुसारले यो हाम्रो अफसेट प्रिन्टिङ मेसिन अपरेटरसँग सम्बन्धित भएर हामीले चाहिँ 20 जनालाई त्योमा पनि चाहिँ 20 जना गरेर चाहिँ अब अन्तिम चरणमा अबको केही दिनमा चाहिँ समापनको कार्यक्रम हुँदैछ।
0: अघिल्ला वर्ष पनि यहाँहरूले बेद बाँस लगायतका क्षेत्रमा तालिम दिनुभएको थियो नि, उहाँहरूको अवस्था के छ?
1: उहाँहरूको अवस्था एकदमै राम्रो छ। हामीले सुरुवाती चरणबाट नै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुँदै गर्दाखेरि चाहिँ एउटा ट्रेनिङ मात्र दिएर चाहिँ उपयुक्त हुँदैन, त्यसलाई चाहिँ एउटा प्लेसमेन्टको अवसर पनि हामीले सिर्जना गर्नुपर्छ भन्ने खालको मनसायले नै हामीले काम गरेका थियौँ। यो गत वर्षभन्दा पनि अघिल्लो वर्षहरूमा चाहिँ हामीले सुरुवाती चरणमा चाहिँ वेदमा सम्बन्धी कार्यक्रमहरू चाहिँ आयोजना गरेका थियौँ, जसमध्ये अहिले पनि तपाईँको सिप विकास तालिम अन्तर्गत भएर चाहिँ हाम्रो तेलगङ्गा वेदमासमा जानुभयो भने चाहिँ तपाईँहरूले चाहिँ त्योमा चाहिँ हाम्रो बेरोजगार व्यक्तिहरूले सिप सिकेर अहिले पनि उहाँहरू चाहिँ प्लेसमेन्ट हुनुभएको छ। लगभग 25 देखि 30 जना शैक्षिक बेरोजगार व्यक्तिहरू चाहिँ त्योमा चाहिँ ट्रेनिङ लगेर अहिले चाहिँ प्लेसमेन्ट हुनुभएको छ भन्ने बुझाइ छ अहिलेसम्म।
0: सिपमूलक तालिम र रोजगार बीच समन्वय चाहिँ कसरी गरियो र आगामी दिनमा पनि कसरी गरिन्छ?
1: यो अहिले हाम्रो अब मार्केट यो टिकापुर नगरपालिका तपाईँको नमुना रोजगार सेवा केन्द्रको रूपमा पनि परिणत भएको छ। 753 वटा स्थानीय तह मध्येमा 6 वटामा परेको 17 वटा स्थानीय तह मध्येको एउटा पालिका हाम्रो रोजगार सेवा केन्द्र हो टिकापुर नगरपालिका। त्यसले गर्दाखेरि पनि हामीलाई अरू पालिकाको भन्दा फरक प्रकृतिको बजेटहरू पनि विनियोजन हुँदै आएको थियो। त्यही अनुसारले योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ हाम्रो श्रम बजार सर्वेक्षण सम्बन्धी कार्यक्रमहरू पनि हामीले आयोजना गरेका थियौँ। त्यसले गर्दाखेरि चाहिँ बजारको माग के छ भन्ने खालको चाहिँ डाटा हामीसँग भएको कारणले गर्दाखेरि र अहिले अब सूचना प्रविधिलाई चाहिँ एकदमै विस्तार गर्नुपर्छ, यो डाटाहरूलाई चाहिँ हामीले छिटो छरितोले संकलन गर्नुपर्छ, त्यो अनुसारको भएको कारणले गर्दाखेरि एकदमै प्लेसमेन्टको अवसर पनि यसमा चाहिँ राम्रो भएको देखिएका कारणले गर्दा र आफू हामीहरू पनि अब दक्ष जनशक्ति नै अहिले रोजगार सेवा केन्द्रमा चाहिँ व्यवस्थापन भएको कारणले गर्दाखेरि नै यो फिल्डमा चाहिँ हामीले ट्रेनिङ अर्गनाइज गरेपछि सफलता हुन्छ र प्लेसमेन्टको अवसर चाहिँ सिर्जना हुन्छ भन्ने हेतुले चाहिँ हामीले कार्यक्रम आयोजना गरेका छौँ।
0: शैक्षिक बेरोजगारको कुरा गर्नुभयो नि यहाँले, अवस्था कस्तो देखियो त?
1: शैक्षिक बेरोजगार व्यक्तिहरूमा हामीले सूचना प्रकाशन गरेका छौँ। सूचना प्रकाशन गरेको हाम्रो एक प्रकारको डेटा अनुसारले चाहिँ त्यो अनुसारको चाहिँ सूचना प्रकाशन भइसकेपछि चाहिँ आवेदनहरूको संख्या पर्याप्त मात्रामा चाहिँ उपलब्ध भएन। त्यसले गर्दाखेरि पनि तैपनि हामीहरूले चाहिँ अब दुईटा सिफ्टमा चाहिँ कार्यक्रम गरौँ, किनभने हाम्रो कार्यक्रममा चाहिँ तपाईँको वैदेशिक रोजगारसँग सम्बन्धित भएर पनि कामहरू सञ्चालन हुने, त्यसले गर्दाखेरि हाम्रो पालिकाको रोजगार सेवा केन्द्रमा शैक्षिक बेरोजगार व्यक्तिहरू सँगसँगै हाम्रो बेरोजगार व्यक्तिहरू पनि सूचीकृत हुने भएको कारणले गर्दाखेरि एउटा कार्यक्रम शैक्षिक बेरोजगार व्यक्तिहरूलाई टार्गेट गरेर गरौँ र अर्को कार्यक्रम बेरोजगार व्यक्तिहरूलाई नै टार्गेट गरेर गरौँ भन्ने हिसाबले चाहिँ हामीले कार्यक्रम आयोजना गरेका थियौँ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो कम्प्युटर हार्डवेयर टेक्निसियनमा चाहिँ शैक्षिक बेरोजगार व्यक्तिहरू नै हुनुहुन्छ जो चाहिँ हाम्रो रोजगार सेवा केन्द्रमा चाहिँ सूचीकृत हुनुभएको र त्यसले गर्दाखेरि उहाँलाई चाहिँ त्योमा चाहिँ हामीले प्लस पोइन्ट दिएका थियौँ। भनेपछि समग्र रूपमा पालिकामा वडा नम्बर 1 देखि 9 नम्बरसम्म चाहिँ तपाईँहरूको सूचीकृत हुनुभएको छ अथवा सूचीकृत नभएकाहरूलाई पनि हामीले चाहिँ अब ट्रेनिङमा चाहिँ पार्टिसिपेट हुने चाहिँ अवसर दिएका थियौँ, त्यो अनुसारले चाहिँ गरेका थियौँ। भन्दाखेरि अर्को कार्यक्रम चाहिँ हाम्रो नितान्त बेरोजगार व्यक्ति जो चाहिँ अब लेखपढ गर्न नसक्ने एउटा प्रिन्टिङ छपाई मेसिन अपरेटर सम्बन्धी चाहिँ काम गर्न सक्ने र लोकसेवासँग सम्बन्धित भएर पनि त्यसको चाहिँ एकदमै राम्रो स्कोप भएको र टाइम टेबलमा चाहिँ भ्याकेन्सीहरू पनि अनाउन्स भएको कारणले गर्दाखेरि शैक्षिक बेरोजगार व्यक्तिहरू र बेरोजगार व्यक्तिहरूलाई केही हदसम्म चाहिँ उहाँहरूलाई चाहिँ हामीले फोकस गरेर चाहिँ कार्यक्रम आयोजना गर्दाखेरि चाहिँ सफलता हुन्छ भन्ने हिसाबले चाहिँ हामीले कार्यक्रम तय गरेका थियौँ।
0: जस्तो यो बेरोजगार सूचीमा नाम दर्ता गर्न के प्रक्रिया अपनाउनु पर्छ त? अहिले पनि कोही सूचीकृत हुन चाहनुहुन्छ होला नि?
1: सूचीकृत चाहनुहुन्छ भने चाहिँ पालिकाको रोजगार सेवा केन्द्रमा चाहिँ आएर चाहिँ फारम पनि भर्न पाइयो उहाँहरूले, त्यो अनुसारले नभएपछि ओडामा गएर पनि हामीले सबै ओडाहरूमा चाहिँ हामीले फारमहरू चाहिँ सर्कुलेसन गरेका छौँ। नितान्त रूपमा चाहिँ तपाईँको निशुल्क कुनै पनि शुल्क नलागेर चाहिँ हामीले चाहिँ फारमहरू एन्ट्री गर्नेदेखि लिएर सबै हुन्छ र यदि जो कोही छुट्नु भएको छ अथवा हाम्रो अहिले त अब तपाईँको के छ भन्दाखेरि सिप रोजगार सिप तथा उद्यमशीलता केन्द्रको रूपमा पनि अब रोजगार सेवा केन्द्र परिणत भइसकेको अवस्था छ। त्यसले गर्दाखेरि हिजो मात्र हाम्रो आर्थिक विकास समितिसँग चाहिँ बैठकमा चाहिँ यो कार्यविधिलाई पनि सबैवटा गत रूपमा चाहिँ त्यसलाई चाहिँ परिचालन गर्ने, त्यसलाई यो फरवर्ड गर्ने र त्यो अनुसारले चाहिँ अब कार्यक्रमहरू तय गर्नुपर्छ। नीति तथा कार्यक्रममा पनि हामीले त्यही अनुसारले अबको दिनहरूमा चाहिँ यो रोजगार सेवा केन्द्र मात्र नभएर चाहिँ एकीकृत रूपमा चाहिँ सबै शाखाहरूसँग सम्बन्धित भएर जस्तै मेडपा सामी लगायतका कार्यक्रमहरूलाई चाहिँ एकीकृत रूपमा सञ्चालन गर्नुपर्छ भन्ने पनि छ र आजको कार्यक्रम पनि लगभग हाम्रो अहिले जुन हामीले एक दिनको अभिमुखीकरण कार्यक्रम राखेका छौँ त्यसै अनुसारले नै फोकस भएको छ। त्यसले गर्दाखेरि अब उद्यमशीलता

0: सेवा केन्द्र मार्फत चाहिँ कार्यक्रमहरू सञ्चालन हुने भयो भनेपछि होइन अब म चाहिँ अब वडामा पनि जान सक्दैन तर पालिका चाहिँ मेरो नजिक छ भन्ने त्यस्तो छ अथवा वडाबाट चाहिँ अलिकति झन्झटिलो त्यस्तो प्रोसेस छ भने चाहिँ पालिकामै आएर पनि सूचनाहरू आवेदनहरू भरेर चाहिँ इन्ट्री गरेर चाहिँ आफू चाहिँ सूचीकृत हुन सकिन्छ।
1: जस्तो यो सेवा केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि त्यस्तो केही सिपहरू अथवा त्यस्तो अवसरहरू केही दिने गरेको छ?
0: हजुर हजुर एकदमै कार्यक्रम भइसकेका छ। हामीले अस्ति भर्खरै हाम्रो 22 गतेबाट 29 गतेसम्म चाहिँ हामीले कार्यक्रमहरू साथ दिने उद्यमशीलता सम्बन्धी चाहिँ कार्यक्रमहरू आयोजना गरेका थियौँ। त्योमा चाहिँ हाम्रो साथ दिने उद्यमशीलता सम्बन्धी वित्तीय साक्षरताका कक्षादेखि लिएर तपाईँको व्यवसाय कसरी सञ्चालन गर्ने, पालिकामा कसरी सूचीकृत हुने, वैदेशिक रोजगारीबाट फर्किएर आइसकेपछि उद्यम व्यवसायहरू चाहिँ कसरी त्यसलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले नै हामीले 7 दिनको कार्यक्रमहरू आयोजना गरेर चाहिँ त्यो अनुसारले उहाँहरूलाई आज बिहान मात्रै फेरि पनि भेट भएर चाहिँ त्यो अनुसारको काम भएको छ र उहाँहरूलाई चाहिँ हामीले चाहिँ पालिकामा सूचीकृत हुनेदेखि लिएर तपाईँहरू चाहिँ एउटा बिजनेस प्लान सहित चाहिँ पालिकामा आउनुहोस् र त्यो नीति तथा कार्यक्रमको समय पनि अवधि भएको छ। त्यसले गर्दाखेरि एउटा प्लान सहित आउनुहोस् अनि यो रोजगार सेवा केन्द्र अथवा आर्थिक विकास शाखाले जे जति गर्नुपर्ने छ त्यसको इम्प्लिमेन्टेसनदेखि लिएर त्यसलाई कार्यान्वयन गर्नेदेखि लिएर सूचनासँग त्यसलाई चाहिँ कसरी जोड्ने अथवा त्योमा केही राय सल्लाह सुझावहरू के दिन सकिन्छ भन्ने खालको हिसाबले पनि हामीले चाहिँ अगाडि बढाएका छौँ। त्यही अनुसारले चाहिँ गर्छौँ। अब अर्को महिनामा चाहिँ हामीहरू त्यो अनुसारले लाग्छौँ भन्ने खालको एक प्रकारको उहाँहरू मार्फत पनि एउटा कुराहरू चाहिँ अगाडि बढिसकेका छ। त्यही अनुसारले चाहिँ कामहरू अघि पनि बढिरहेको छ।
1: अनि महिला अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गका लागि पनि केही गर्नु भएको छ कि अथवा चाहिँ केही कार्यक्रमहरू हुन्छ कि?
0: रोजगार सेवा केन्द्रले लक्षित वर्ग भन्दा तपाईँको सूचीकृत भएकाहरूलाई चाहिँ ट्रेनिङको हकमा जस्तै अब हामीले अफसे सम्बन्धी शैक्षिक बेरोजगार व्यक्ति मात्र नभएर बेरोजगार व्यक्तिहरूले चाहिँ उहाँहरूले ट्रेनिङको लागि यदि आवेदन गर्नुभएको थियो भने चाहिँ उहाँहरूले पहिलो प्रायोरिटी चाहिँ उहाँहरूलाई नै हुन्छ। त्यसरी चाहिँ हामीले टार्गेट गरेका छौँ। प्राथमिकता चाहिँ उहाँहरूलाई पहिलो नै हुन्छ। सूचीकृत भइसक्नु भयो भने चाहिँ प्रायोरिटी बेसमा चाहिँ उहाँलाई पहिलो उसमा नै हामीले समावेश गराउँछौँ। सूचीकृत चाहिँ पालिकामा हुनु पर्यो।
1: जस्तो अब रोजगार खोज्ने युवाहरू थुप्रै देखिन्छन् होइन हाम्रो समुदायमा पनि, जस्तो रोजगार खोज्ने युवाले चाहिँ कुन कुन जानकारी केन्द्रबाट प्राप्त गर्न सक्छन् यहाँ आयो भने?
0: योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ हामीले श्रम संस्था पोर्टल सम्बन्धी चाहिँ यो संघीय सरकार मार्फत नै एउटा कार्यक्रम एउटा पोर्टलको चाहिँ अहिले विकास भएर चाहिँ 753 स्थानीय तहमा लागू भएको छ। योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ हामीले त्यस्तो गरेका थियौँ भनेपछि अहिले पनि हामी अबको केही दिनमा 2-4 दिनमा चाहिँ एउटा श्रम संस्था पोर्टलसँग सम्बन्धित भएर एउटा कार्यक्रमहरू चाहिँ आयोजना गर्छौँ। त्यसमा चाहिँ शैक्षिक बेरोजगार व्यक्तिदेखि लिएर तपाईँको सबै समग्र रूपमा व्यक्तिहरूलाई चाहिँ हामीले समावेश गर्ने, जस्तै अब कम्प्युटर हार्डवेयर टेक्निसियन सम्बन्धी ट्रेनिङ लगेर सक्नु भएको छ र उहाँहरूलाई चाहिँ प्लेसमेन्टको अवसर पनि अब श्रम संस्था पोर्टलसँग सम्बन्धित भएर चाहिँ अभिमुखीकरण कार्यक्रम गर्ने र उहाँहरूलाई चाहिँ अवसर अपर्च्युनिटी चाहिँ कुन कुन सेक्टरमा छ, यो आईसीटीको सेक्टरमा चाहिँ कस्तो खालको छ, त्यसै गरेर अफसेटसँग सम्बन्धित भएर चाहिँ कस्तो खालको छ, त्यहाँ तपाईँको सिभी बनाउनेदेखि लिएर सबै कुराहरू तपाईँहरूको चाहिँ त्यो अनुसारले चाहिँ हामी एउटा कार्यक्रमहरू चाहिँ आयोजना गर्दैछौँ। लगभग अब अन्तिम चरणमा चाहिँ छ, हामी सुरु गर्दैछौँ।
1: आगामी दिनमा रोजगारीका अवसर बढाउन केन्द्रको योजना के छ अथवा चाहिँ आगामी वर्षका लागि कस्ता खालका योजना ल्याउने तयारी छ?
0: हाम्रो नितान्त अब अहिले के छ भन्दाखेरि चाहिँ योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ तपाईँको रोजगार सेवा केन्द्र भनेर मात्र एउटा सडन शाखाको रूपमा चाहिँ पालिकामा थियो भनेपछि अहिले चाहिँ अब एकीकृत रूपमा कार्यविधि पनि आइसकेको छ। आर्थिक विकास समितिको समिति मार्फत हामीले त्यसलाई चाहिँ अब एकीकृत रूपमा चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने खालको कुराहरू छ। एउटा शाखाले चाहिँ एउटा कार्यक्रम गर्ने, अर्को शाखाले त्यही प्रकृतिको कार्यक्रम गर्दाखेरि चाहिँ तपाईँको यो डुप्लिकेसन हुने भएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ अब इग्नोर गरेर चाहिँ अब कार्यविधि अनुसारले चाहिँ एकीकृत रूपमा चाहिँ हामी कसरी जान सकिन्छ भन्ने खालको चाहिँ त्यो अनुसारले गर्न खोजिराखेका छौँ भनेपछि र हामीलाई यो वर्ष चाहिँ अघिल्ला वर्षहरूमा अझै सजिलो तपाईँको रोजगार सेवा तथा उद्यमशीलता केन्द्रको रूपमा नै रोजगार सेवा केन्द्र परिणत भइसकेपछि केही हदसम्म चाहिँ अब हाम्रो प्लानहरूदेखि लिएर तपाईँको सबै शाखाहरूसँगको समन्वय सहकार्य चाहिँ अगाडि बढ्छ र त्यो अनुसारले पक्कै पनि एउटा फ्रुटफुल रिजल्ट चाहिँ आउँछ भन्ने मैले विश्वास लिएको छ।
1: हुन्छ, समय दिनुभयो र जानकारीमूलक कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। फेरि पनि यसरी यो बोल्ने मौका दिनुहुनेछ भन्ने मैले विश्वास गर्छु। यहाँलाई धेरै धेरै धन्यवाद।
2: क्षयरोगमुक्त पालिका अभियान अन्तर्गत टीकापुर नगरपालिकामा क्षयरोगको जोखिम समूहमा स्क्रीनिङ तथा खोज पड़ताल शिविर गरिएको छ। असार 1 र 2 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरिएको छ भने असार 2 र 3 गते टीकापुर 7 मा रहेको उच्च घरमा कार्यक्रम सञ्चालन गरिएको छ। थप खबर छपिलाल चौधरीबाट।
3: नेपालमा क्षयरोगमुक्त पालिका बनाउन स्थानीय तह समुदाय स्वास्थ्य संस्थाले विभिन्न प्रयास गरिरहेका छन्। सोही अनुसार टीकापुरमा पनि विभिन्न प्रयास भइरहेका छन्। नेपाल सरकारले 2078-79 शुरू गरेको क्षयरोग मुक्त नेपाल अभियान 150 बढी पालिकामा विस्तार भएको छ। टीकापुरमा क्षयरोग मुक्त पालिका बनाउन प्रत्येक वडामा समस्या पहिचान विश्लेषण प्राथमिकता निर्धारण र कार्ययोजना तयार गर्ने गरिएको छ। यसका साथै पहिचान निदान रोकथाम उपचार प्रेषण र सहयोगका सबै सेवा निशुल्क उपलब्ध गराउने गरिएको छ। हरेक वडामा क्षयरोग निदानका लागि स्वयंसेवक खटाइएको छ। महिला स्वास्थ्य स्वयंसेविका तथा क्षयरोग स्वयंसेवक मीना टमट्टा समुदायमा क्षयरोगी निदानमा अझै समस्या रहेको बताउनुहुन्छ।
4: सम्झाउँदै पनि जानुहुन्न उहाँहरू, धेरै अलि सहज छैन, त्यस्तो गाह्रै छ, उहाँहरू बुझ्नुहुन्न। अनि धेरै पटक उहाँहरूलाई सम्पर्क गरेर उहाँहरूलाई सम्झाएर पठाउँछौँ, त्यही पनि आउँदै आउनुहुन्न। अनि कल गरेर धेरैलाई बोलाइरहेछौँ, हामीलाई केही पनि भएको छैन भन्नुहुन्छ घर घर गएर, त्यही पनि घरै घर गएर उनीहरूको घर दैलो कार्यक्रम जस्तै गरे आउँछौँ, कुनै कुनै चाहिँ आइहाल्छन्।
3: पालिकाले विद्यालय सामाजिक संस्था महिला स्वास्थ्य स्वयंसेविका आमा समूह टोल विकास संस्था बडघर मार्फत सचेतना फैलाउने काम गर्दै आएको छ। शहरी स्वास्थ्य केन्द्र सत्तिका गोविन्द कठायतले वडा नम्बर 7 मात्रै क्षयरोगका 15 बिरामी भएकाले जोखिममा रहेका समूहको क्षयरोग परीक्षण शिविर गरिएको बताउनुभयो।
5: टिकापुर नगरपालिका भरि क्षयरोगका बिरामी सबैभन्दा बढी भएको ठाउँ पनि हो हाम्रो वडा नम्बर 7। यसमा पनि अहिले औषधि खानेहरूको संख्याले हाम्रो शक्तिमा दर्ता भएकामा 15 छन् होइन, त्यसरी वैदिका पनि तपाईँको यो नयाँ त छँदैछन्, त्यसपछि दोहोरिएका रिल्याप्स केसहरू पनि बढी छन्। यो भएको कारणले गर्दा उहाँहरूलाई हामी खबर त प्रत्येक महिना गरेकै हुन्छौँ होइन, प्रति महिना गाउँ अर्किने खोपमा भयो, त्यसपछि यो अरू कार्यक्रममा पनि गराए हुन्छौँ खबर त, तर उहाँहरू जानुहुन्न होइन, उहाँलाई सहज हो भन्ने हिसाबले हामी उहाँकै गाउँघरमा आएर यो खगारको नमुना लगिरहेछन्, संकलन गरिरहेछन्।
3: उहाँले क्षयरोग संक्रमितहरूले लापरवाही गर्दा समुदायमा रोग सर्ने जोखिम बढ्ने गरेको बताउनुभयो।
5: यसो भेडा हुने एरियामा भयो नजान धेरै कुराहरू भने आउँछ, तर उहाँहरू सबभन्दा बढी उहाँहरूको के हुँदैछ उद्देश्य भने चिया पसलमा गएर गफ गर्ने होइन, त्यसै गाउँघरमा पनि अरू यसो पल्लो पल्लो घरकोलाई पनि त्यो जानकारी नदिने, त्यसै गरी हामीलाई देखे मात्र जोमा हामीसँग त प्रत्यक्ष सम्पर्कमा हुने भयो उहाँहरू, किनकि प्रत्येक हप्ता प्रत्येक दिन औषधि खान जानु पर्यो होइन, तर हामीदेखि मात्र त्यो मास्क लाउने, हामीलाई देख्ने बित्तिकै हाम्रो नजरबाट टाढाउने बित्तिकै बाटो आउने बित्तिकै मास्क खोलिहाल्ने, बाटोमा पुग्ने बित्तिकै मास्क लाउने होइन, अटोमा पनि अब त्यो भिडमा त्यस्तै बसेका छन्, घरको मान्छेलाई पनि धेरैजनाले एकदम जोखिममा पार्नु भएको छ जस्तो लाग्छ।
3: टिकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एन्टोन बजगाई जोखिममा रहेका समूह र 70 माथिका ज्येष्ठ नागरिकको खकार परीक्षण गरेर समयमै उपचारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो।
6: क्षयरोग मुक्त पालिका अभियान चाहिँ शुरू गरेको छन्। अति जोखिममा रहेको समूहहरूमाथि खोज पड़ताल कार्यक्रम चाहिँ सञ्चालन गरेका छन्, जसमा चाहिँ हामी चाहिँ गाउँमा गएर अनि उच्च जोखिममा रहेको समूहहरू जस्तै 70 माथिको चाहिँ बुढाबुढीहरू जो हुनुहुन्छ उहाँहरूको चाहिँ अहिले चाहिँ हामी खगार परीक्षण चाहिँ गरेर चाहिँ समयमा चाहिँ हामीले यसको निदानको लागि चाहिँ हामीले काम गरिरहेका छन्। अब हामीले चाहिँ यो समयमा नै यो यसमा चाहिँ काम गर्ने हो, क्षयरोगमा चाहिँ काम गर्ने हो भने पछाडि अन्य चाहिँ अरू मान्छेहरूमा चाहिँ यो क्षयरोग चाहिँ फैलिन पाउँदैन। क्षयरोग चाहिँ एक प्रकारको चाहिँ सरुवा रोग हो। अब यसलाई चाहिँ हामीले समयमै चाहिँ पहिचान गरेर चाहिँ यसको चाहिँ औषधि चाहिँ समयमा गर्यौं भनेपछि यो रोग चाहिँ निको पनि भएर जान्छ र अन्य मान्छे अन्य वर्गहरूमा अन्य मान्छेहरूमा पनि चाहिँ यसले चाहिँ असर पार्न चाहिँ सक्दैन।
3: क्षयरोग अर्थात टीबी भएमा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्ने, राति अत्यधिक पसिना आउने, लगातार थकान महसुस, हल्का ज्वरो र छाती दुख्ने जस्ता समस्या हुन्छन्। यस्ता लक्षणहरू देखिएमा तुरन्तै स्वास्थ्य परीक्षण गर्नुपर्ने स्वास्थ्य कर्मीको सुझाव छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 7 हरेक वर्ष बाढीजन्य विपदको जोखिममा पर्छ। वर्षा लागेपछि यहाँका नागरिकलाई तनाव शुरू हुन्छ। आज हामीले कार्यक्रममा त्यहाँका केही नागरिकलाई वर्षामा कस्तो त्रास हुन्छ भनी सोधेका छौ।
7: सबैलाई नमस्कार, म नरेन्द्र प्रसाद रेग्मी। वर्षा लाग्दा त हामीलाई चिन्ताको विषय भइरहन्छ, कति बेला आएर हाम्रा चाहिँ यहाँ घर खेतीपाती समस्या एउटा एक ठाउँबाट अर्को ठाउँ जान कति समस्या हुन्छ भन्ने कुराहरू भइरहेको हुन्छ। तर पनि अहिले पहिला भन्दा अलि सहज वातावरण बनेको छ र अझ यो पर्याप्त मात्रामा पूर्ण अवस्थामा त छैन, तैपनि अलिकति कम छ। अहिले अब स्थानीय सरकार अब प्रदेश सरकार सम्पूर्ण मिलाएर अलिकति बाटाघाटा उच्छ र अलिकति गरिदियो खण्डमा अझ यो ठाउँलाई एकदम राम्रो हुने थियो। र अहिले हामीसँग अब विभिन्न संघ संस्थाले काम गर्दै जाँदा यहाँसम्म पुर्याइदिन सक्दासम्म हामी पुग्दासम्म अहिलेसम्म हामी 2072 साल प्र्याक्टिकलेसनद्वारा एउटा त्यो भवनदेखि हुँदै अहिले 82 पुग्दासम्म हामीले धेरै कामहरू समूहमालाई एकदम नमुनाकै रूपमा आधारमा चाहिँ यो ठाउँमा हामीले काम गर्दै गएका हुनाले अहिले हामीलाई सबै अन्य ठाउँबाट पनि यो ठाउँमा तपाईँहरूले विपद तपाईँ त कसरी काम गर्नुहुन्छ, कसरी तपाईँले अगाडि बढाउनु भयो यो कार्यक्रम भनेर हामीलाई यो बारेमा जानकारी दिनको लागि, यो ठाउँ हेर्नको लागि, यहाँको लोकेसनको बारेमा टाढा टाढा जिल्लाहरूबाट पनि आएर यो ठाउँमा चाहिँ सहयोग आएर आफ्नो चाहिँ अवलोकन भ्रमण गरी जानुभएको छ। तर हामीलाई खुसी के लाग्छ भने यो ठाउँमा आइदिनु भयो हामीलाई यो नै खुसी हो। यहाँको बारेमा चाहिँ बाढीपट्टी क्षेत्र हो, वास्तविक यो तल्लो बेल्ट पनि हो, एउटा चाहिँ बोर्डर नजिकै पनि हो, धेरै समस्याले चाहिँ जुझारूसँग यहाँका बस्तीहरू, यहाँका चाहिँ गाउँ बस्तीहरूलाई धेरै समस्या कुराहरू छन्। पहिला त यहाँ दिँदाखेरि पनि चोरी तस्करी पनि हुन्थ्यो र अहिले सशस्त्र बिओपी क्याम्प र एउटा प्रहरी चौकी बसेको छ, हामीलाई अलिकति सुरक्षा पनि बनेको छ, त्यो अवस्थामा पनि छ र अहिले अब पहिलाको भन्दा अलिकति सुरक्षित महसुस नै छ यो ठाउँलाई, पहिला त्यस्तो छैन। तैपनि अझ पनि राज्यको र स्थानीय सरकारले यो विपद ठाउँलाई अझ राम्रोसँग अझ यहाँहरूको वास्तविक बुझेर पहिचान गरेर उहाँहरूका चाहिँ योजनाहरू, धेरै घरहरू त पहिला विपदमा बस पर्दाखेरि अहिले चाहिँ राज्यले अब एउटा दलित मगर जातिहरू कुन कुन जनजातिहरूलाई एउटा घर पनि एउटा दिइरहेको छ, त्यो अवस्थामा बाट पनि बचत एउटा त्यो पनि राज्यलाई फाइदै कुरो हो, हामीलाई समुदायलाई फाइदै हो। किनभने त्यो उच्च उनीहरू विपदमा परे हो नि त, अहिले उच्च घरमा बस्न पाउँदा उहाँहरूलाई खुसीको कुरो छ र यस्ता कार्यक्रम निरन्तर अझ पनि बाँकी रहेका नदी तटिएका किनाराका व्यक्तिहरूलाई अझ सकिन्छ भने यो यसमा उहाँहरूले सहयोग गरिदिन धेरै धेरै आभारी हुने थियौं।
8: नमस्कार, म बोजरा ढुङ्गा टिका नगरपालिका सात वैदी। विशेष त अब वर्षा लागेपछि यो क्षेत्र बाढी जन्य किसिमले धेरै जोखिममा रहेको छ र हामीलाई साह्रै अब अप्ठ्यारो पर्ने महसुस हुने होइन, जहिले पनि बाढीको चपेटामा परिराख्ने त्यसलाई सामना गरिराख्नुपर्ने अवस्था देखिन्छ र अतरास त अब किनभने कतिखेर पानी आउने के आउने भन्ने कुरामा पनि अब अहिले त सूचनाको माध्यम भएर त्यो सचेत हुने कुरा त छ, त्यही पनि कति पानी आउँछ त्यो आकलनको कुरा त ठ्याक्कै भन्न त अब अहिले मापदण्ड अनुसार त भइरहेछ, त्यही पनि अब बढ्ने कारणले गर्दाखेरि त्रास अब डर त लागिरहेछ नि त्यो अवस्था।
9: मेरो नाम वासुदेव कोइराला, टिकापुर नगरपालिका वार्ड नम्बर 7 वैदी। म सामुदायिक विपद व्यवस्थापन समितिको कोषाध्यक्ष। बर्खा लागेपछि अब त्रास त सबैमा हुन्छ, अब हामी त लगभग 2040 सालदेखि भन्दा अगाडिदेखि नै झेल्दै आइरहेका छौं र पहिलाको तुलनामा अहिले चाहिँ हामी अब यहाँको समुदाय चाहिँ एकदम जागरूक भइसकेको छ र धेरै क्षति हुनबाट एकदम हामी क्षति बेहोर्नु परेको छैन, त्यसैले अब त्रास त हुन्छ। अब पहिला चाहिँ अब धेरै पानी आए पनि सर्लक बगेर जान्थ्यो भनेपछि अहिले अब तटबन्धहरू भएको कारणले तटबन्ध पनि अब एकदम मजबुत अवस्थामा नभएको त्यो फुटेर चाहिँ पुरा बस्ती नै सखाप बनाउँछ कि भन्ने एकदम त्रास चाहिँ पहिलाको भन्दा अझ बढेको अवस्था मैले महसुस गरेको छु।
10: नमस्कार, मेरो नाम सुशीला बस्नेत, म यस सामुदायिक विपद व्यवस्थापनको समितिको उपसमितिको पूर्व सूचनाको संयोजक पनि हो। बर्खा लागेपछि त तनावै हुन्छ किनकि खोलाहरू नालाहरू बढिरहेको हुन्छ, नजिकै पथरिया नदी छ, यो बढेर आयो भनेपछि अब हामीलाई तनाव त त्यसै नै हुन्छ। अब नदी पानी बढ्यो भनेपछि अब नदी बढेपछि अब खेतीपाती हुँदैन, धान लगायो धान खेती नहुने, अनि बाल बच्चाहरूलाई पनि त्यस्तै तनाव, अनि विभिन्न रोगहरू रोगव्याधले पनि सताउने कारणले अनि तनावै हुन्छ। अब बाढी आयो भने राति 81 आइदिन सक्छ बाढी भन्ने कुरा, अब 81 आउने हुनाले अब राति सुतेको बेला आए पनि मानिसजनले पनि क्षति हुने कारणले त्यस कारणले मान्छेलाई नै तनावै हुन्छ।
2: अब कार्यक्रममा सुनौ केही सूचना तथा सन्देशहरू। के तपाईलाई थाहा छ,
11: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
11: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
11: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
11: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
11: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
11: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरुरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर। यी सन्देशसँगै कार्यक्रम हाम्रो टीकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टीकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी दुर्गा देवकोटा र प्राविधिक मित्रलाई धन्यवाद दिँदै म प्रस्तुता रत्नापुन मगर पनि विदा हुन्छु। नमस्कार।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात हार्ट अट्याक उच्च रक्तचाप धड्कन अनियमितता मुटुमा दुखै वा जलन स्वास्थ्यमा गाह्रो भएको समस्या कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या हात खुट्टाहरू झमझमाउने मुटुको बाइपास सर्जरीको फलोअप एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान
0: साथै मुटुको इको रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली। के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
0: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुकिएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
4: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
3: हो? हजुर हो।
4: लाउन, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
3: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्छ। लाउन भाइ के गर्ने होला, लाउन।
4: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
3: हुन्छ दाइ, हुन्छ।
4: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्त बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
3: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलाई सुकाया हुन्छ र कहिले कोही बिरामी, कहिले कोही बिरामी। म त दिक्क भइसक्यो, कसरत कालले छिटो नलाग्यो।
9: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टिकापुर, कैलाली।

0: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
3: मै नै जाइ, उहाँ आफ्नो अनुहार बिगर्के घर से बाहर नै नै गर्छु।
2: उहे मारे तो तुहिन वहाँ पठाइदो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
3: ए हो दादू, अपन अनुहार बिगर्के परेशान रहूं, तब तो मैं अब ही जाइम।
4: याद गर्बी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 98600-71024 ओ 98046-77417।
5: ए भनदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
4: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-48673 र 98164-60204।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौँ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौँ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: ओए, सबै पेपर अर्को सकिया हो?
3: सकियो।
2: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
3: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरिबर आयौ।
2: ओए बैंकमी,
3: बैंकमी
2: ता
3: क्याही अद्दु पढ्यो?
2: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पढन्छ र आफ्नो बैंक खाताको जानकारी औरका हात नि पोग्दो बठे सचेत बनौ,
3: सतर्क रहौ, ठगि बठे बचौ।
0: सिद्धार्थ बैंक पठे जनहितमे जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
5: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
6: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
5: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू:
5: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 छ र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, 101 मेगाहर्ज।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmctikapur@gmail.com।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको थकन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: राहुल कमल हैन बुखाइल बाटो त
3: हेरिन काका आई फुला टुरे बारीमा गेल रही तपो काट देलिन बीस निकाल देबी कि कैके लैके आयल बाटो
2: सब कटलक विषक उपचार कर सर्वदम सब उपचार केन्द्र में ले जाए पठा हूँ कमल भाई वहाँ दक्ष तथा तालीम प्राप्त चिकित्सक हूँ दिखाया सब कटलक हो कि नहीं हो के पट्टा लगा कर सर्वदम सब उपचार में प्रयोग है ना एंटी भेनम से उपचार कर
3: सर्पडंश उपचार केन्द्रक विषयमा मैले सुनल त रहूं तर
2: कुछ दिन कही आइएन तुरन्त उपचार केन्द्रले जाँदारी नेपाल सरकार सर्पदंशक उपचार गर एन्टी भेनम समेत निशुल्क उपलब्ध गरे छ अत्यक्क चिन्ता लिए नि परत
3: खाई नाताउ न तुएन कुछ फेर नि हुई मै एम्बुलेन्स न फोन कै सकले बाटो
2: एम्बुलेन्स आपुग्न समय लाग छ था मर्छवा सन्देश मोटरसाइकलमा बैठा तुहन उपचार केन्द्रमा लैजादी
4: रे बाबु सन्देश
5: सर्पदंश प्रभावित जिल्लामा बेरमेनका समयमा जो उपचारकै ख ज्यान जोगिना उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा बा यी उपचार केन्द्रमा सर्पदंशक उपचार निशुल्क हुइथा सापनका कटाईले मनैनका मृत्यु नहुएकै ख सरकार सर्पदंश उपचारमा प्रयोग हुना एन्टिभेनम निशुल्क उपलब्ध गरैला बा आपन लखरहल सर्पदंश उपचार केन्द्र सम्पर्क नम्बर लड़ा पठा सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लङ्घक सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइ लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा हेर सेभिठा
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: तर कान्छाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
8: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो
7: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ
8: आज त सन्त्याका बाले मनकै कुरो हर्यो त बाई जाउँ
9: सामुएल ज्वेलर्स सुनसारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसारी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 98-68-44-1208 98-486-39-261

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: ए रोक रोक रोक, के भयो, किन कराएको यस्तो?
8: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
9: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र?
8: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्मिरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848558।
0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
6: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
6: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
6: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
6: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 0969500044, 9857880044 र 9762813921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: खुशी व्यक्त गर्दै सहर पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जाल संघ जोड्न महत्वपूर्ण योगदान पुग्न विश्वास व्यक्त गर्ला संघ दुवै भैरव दुवै उडान पुनः सञ्चालनकी सम्भावना बारे विचार गर्न आग्रह गर्ला प्रतिनिधि सभाकी हाल किनकि अनुसार संसदीय मैत्री समूह गठन कलक जानकारी कैटी सभामुख अर्याल यही दुनू मुलुक के संसद बीच भ्रमण अनुभव आदान प्रदान तथा संसदीय अभ्यास के साझेदारी थप सुदृढ़ बनना विश्वास व्यक्त करल खोज खबर में फिर से विश्राम विषम पास फिर से विष्णुतिर सामुदायिक रेडियो टीकापुर एफएम
1: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुरमा
0: असार 6 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: आउने दिन असार 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली सञ्चालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849588008।
0: देशकी धेरोसिन क्षेत्रमा भारी वर्षा जारी रलक तराईकी क्षेत्रमा तापक्रम फेवत्तै बढ़ा जल तथा मौसम विज्ञान विभागके अनुसार पाछा 24 खण्डमा गोर्खा मोरङ सुनसरी ओझापामा भारी वर्षा हुँदा गोर्खामा 71.8, मोरङमा 61.8, सुनसरीमा 51.4, झापामा 71.2 मिलिलिटर वर्षा हुँदा इन्सियाघ काली छापामा 103 मिलिमिटरको पर वर्षा हिरोक मापन करगिल र उक्त जिल्ला भारी वर्षा हिरोक देशकी अन्य क्षेत्रमा तापक्रम बढ़तीघल विभागकी सूचना अधिकारी दिनकर कायस्थ जानकारी दिलाबाट विभागकी अनुसार पाछक अभिलेख अनुसार भैरोहमा 41.5 डिग्रीमा तापक्रम मापन करगिल अस्नकर नेपालगंजमा 40.4 डिग्री तापक्रम हुर्वा थनगढ़ीमा 38.8 डिग्री तापक्रम रेकर्ड हुर्वा अन्य जिल्लामा फेर तापक्रम बढ़ा काठमाडौँमा फेर तापक्रम भर्के 31.3 डिग्रीमा पुगलवा मौसम विज्ञान विभागकी सूचना अधिकारी कायस्थाकी अनुसार आज धनगढ़ी वीरेन्द्रनगर नेपालगंज खोराही भैरव सिमरामा टाटुल दिनुहुना सम्भावना वा हाल नेपालमा पुल्लो वायुमण्डलमा रलक पश्चिमी चापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव प्रहलक दिनबाट विभागकी आज जारी कलक मौसम बुलेटिनकी अनुसार आजकै देशकी हिमाली पहाड़ी भूभागमा साधारणतया बदली लग्न तथा कोशी मध्य प्रदेशकी तराई भूभागमा आंशिक बदली लग्न बाँकी बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशकी तराई भूभागमा मौसम मुख्यतया सफा रहन भए कोशी बागमती गण्डकी प्रदेशकी हिमालय पहाड़ी भूभागकी कम ठाउँमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशकी हिमालय पहाड़ी भूभागकी एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मकै वर्षा हिमपातकी सम्भावना वा कोशी मध्य प्रदेशकी तराई फेरि एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मकै वर्षाकी सम्भावना वा लुम्बिनी सुदूरपश्चिम प्रदेशकै तराई भएकी एक दुई ठाउँमा तथा बागमती ओ गण्डकी प्रदेशकै तराई भएकी कम ठाउँमा फेटा टोलिन हुना सम्भावना लग्दैन लबाट। अब खेल खबर। फिफा विश्वकप फुटबल प्रतियोगिता कि आज हुने खेलमा इंग्ल्याण्ड क्रोएसिया पराजित कलाबाट अमेरिका के डालास रंगशालामा हुने खेलमा इंग्ल्याण्ड 4-2 गोल अन्तरले क्रोएसियामा पराजित कलाबाट खेलके 12 मिनटमा इंग्ल्याण्ड खेलाक ह्यारी केन पेनाल्टी मार्फत गोल कति टोलिन शुरूआती अग्रता दिलेल 36 मिनटमा क्रोएसिया केलाक मार्टिन बुटिरिनाल गोल कति खेल बराबरी लन्ल 42 मिनटमा इंग्ल्याण्ड के ह्यारी केन व्यक्तिगत दोस्रो गोल कति पुनः टोली अग्रता दिलेल पहिलो हाफमा थपलक अतिरिक्त समयमा क्रोएसिया जवाफी गोल लौटल वकरला पिटर मुसुवा गोल कलसेफे खेल पुनः बराबरी मैल खेलके 47 मिनटमा जुङ बिलिङहाम गोल पर्ल पाछ इंग्ल्याण्ड पुनः खेलमा अग्रता लिएर वकर पाछ खेलके 85 मिनटमा मार्कस वेटसाफोर्ड एक गोल कर्ल पाछ इंग्ल्याण्ड अग्रता दोब्बर बनेर वकर पाछ खेलमा कोनो गोल नै हुन् ओ खेल इंग्ल्याण्ड आफ्नो पक्षमा पर्ल। यी समाचार खोज खबर बढाइ दिनासे पहिले खबरकी मुख्य मुख्य शीर्षक फेर सेट्छ। कक्षा 11-12 की छात्रवृत्ति के लागि पुनः आवेदन खुला। प्रदेश सरकार सवारी साधन खरिद गर्न 24 करोड छुटेल। सभामुख संघ युएके राजदूत के शिष्टाचार भेट। ओ भैरहमा 41.5 डिग्री तापक्रम। धेरैसिन जिल्लामा भारी वर्षा। जीटाबुकला खोज खबर अतः प्राविधिक नेता रत्नापुन मग्रह धन्यवाद। जीटाबुकला खोज खबर से मैं सीता चौधरी विदाई टू एक 6 बजे की खोज खबर सुना सिर्फ सामुदायिक रेडियो टीका प्रथम सुनती रवि राम राम।

0: जेईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्टा नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई छग्दु खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक पठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
4: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
5: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
4: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
3: उपचार हुने समस्याहरू
4: हृदयघात हार्ट अट्याक उच्च रक्तचाप धड्कन अनियमितता मुटुमा दुखै वा जलन स्वास्थ्यमा गाह्रो भएको समस्या कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या हात खुट्टाहरू झमझमाउने मुटुको बाइपास सर्जरीको फलोअप एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान
3: साथै मुटुको इको रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014306 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
3: यही असार 13 गते दोस्रो शनिबारका दिन
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।
3: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
5: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
6: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
7: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
6: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
7: उपचार हुने समस्याहरू
6: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धर्कन अनियमितता, मुटुमा दुखै वा जलन, श्वासमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
7: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 MHz।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट पूर्ण बिकको नमस्कार। तपाईहरूले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरमा यस वर्ष अहिलेसम्म 100 जना शैक्षिक बेरोजगार सूचीकृत। पालिकाले श्रम बजार सर्वेक्षण अनुसार सिपमूलक तालिम दिँदै जानकीको वडा नम्बर 5 मा एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम। भिजिट भिसामा ओमन उड्न लागेका 27 महिला एयरपोर्टबाट नियन्त्रणमा र सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
2: सामाजिक
1: गणित,
2: ऐच्छिक
1: लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
1: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना शुरू जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।
0: अब खुश खबर विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 का लागि ल्याएको बजेट विवादमा परेको छ। बजेटमा सीमित मन्त्रीहरूले मात्रै मनोमानी गरेपछि प्रदेशसभा सदस्यहरू बजेटको विपक्षमा उत्रेका हुन्। प्रदेशसभा सदस्यहरूको भावना समेट्न नसकेको, सरकार आफैले बनाएको मापदण्ड पूरा गर्न नसकेको, मन्त्री परिषद सदस्यहरूकै योजनाहरू पनि मुख्यमन्त्री र प्रभावशाली मन्त्रीले घुसाएको कारण बजेट प्रति प्रदेशसभामा सदस्यहरूकै असन्तुष्टि चुलिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सिंह सार्कीले आफ्नो मन्त्रालयको बजेटमा अर्कै क्षेत्रको घुसाएकोले असहमति जनाइसकेको बताउनुभयो।
3: अब त्यो बजेटको बारेमा अब त्यो प्रतिक्रिया के हुन्छ, मेरो क्षेत्रभन्दा बाहिरको एन्ट्री गरेका छैन, त्यो गलत भएको छ, त्यसमा कसले हो मैले भनिसकेका छु उहाँलाई।
0: आन्तरिक मामिलामा मीडिया सुरक्षा विप जस्ता विषय हुनुपर्नेमा विद्यालय हालिएका छन्। प्रदेशसभा सदस्य ललिता सुनारले कार्यक्रम पुस्तिका हात नपरेको, बाहिर सुनेको भरमा बजेट पास गर्नै नसकिने खालको रहेको बताउनुभयो।
4: किताब आउँछ लिक गरेका छौँ, तपाईँको किताब आउँछ, हाम्रो प्रिन्ट पनि दिएका छौँ, त्यो फेक हो कि के हो त्यो निकालेका छौँ कि, त्यो कारणले अनि अन्त त्यसमा हाम्रो कसैका योजना छैन। दोस्रो कुरा एमाले मुद्दा दर्ता गराइदियो, अब नियमावली त पास त भइसकेको थियो, तर यो अहिले जुन यो अहिले बाहिर मार्केटमा आयो नि त्यो होइन नि त बजेट, त्यसमा सबै माननीयहरूको कटिया छ कि छैन।
0: यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले आफू व्यस्त भएकाले बजेट पढ्न नपाएको प्रतिक्रिया दिनुभयो।
5: अहिले हेरेको छैन, पीडिएफ पठाएको छ पठाउनु त, अब त्यो हेरेर भन्नु ल, बिहान हेर्दै थिएँ, लाइन गएर वाइफाईको त्यो कटेपछि म बजारतिर आइहालेँ, धेरै व्यस्त भइयो आज बजारतिर, त्यो हेरेर अलिक भन्नु ल, अब हेरेकै छैन त के भन्नु।
0: टीकापुर क्षेत्रमा सबैभन्दा ठूलो विकास आयोजना बिहानी पुनस्थापना गृहदेखि एयरपोर्ट

0: छुट्याई कुशल सामाजिक विकास तर्फ सरकारी स्वामित्व का विद्यालय र क्याम्पसहरूमा 1,44,00,000 रूपियाँ बजेट छुट्याएको छ। पूर्वाधार निर्माणमा अत्यावश्यक भएको टीकापुर अस्पतालमा भवन निर्माणका लागि 5 करोड़ रूपियाँ विनियोजन भएको अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो।
1: अरे हजुर, 5 करोड़को बहुवर्षीय, 5 करोड़को अहिले लागत, अहिले 5 करोड़ अनि यो बहुवर्षीयमा बिल्डिङको लागि मात्रै भवनको, अरू त अब नियमितमा अब एउटा डायलोसिसलाई अनि अब यो सिकल सेललाई चाहिँ अलिक परिमार्जित गर्दै अलिक राम्रो व्यवस्थापन गर्ने भन्ने कुरा आएका छन्। अरू त नियमित रूपमा जुन आउँछन् अब यो एउटा सिलिङ अस्पतालको सिलिङ अनुसार त्यो आएको छ।
0: टीकापुर अस्पताल नवदुर्गा स्कूल कर्णाली मावि जनप्रकाश आदर्श विद्यालयमा शुद्ध खाने पानीका लागि बजेट छुट्याएको छ। टीकापुर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रले बेरोजगारहरूलाई सिप सिकाएर रोजगारीसँग जोड्ने प्रयास गरिरहेको छ। केन्द्र मार्फत स्थानीय तहमा बेरोजगार युवाको अवस्था सुधारका लागि बेरोजगार सूचीमा नाम दर्ता गर्ने, रोजगारी सिर्जना गर्ने, सिपमूलक तालिम दिने जस्ता कार्य भइरहेका छन्। यसै विषयमा रोजगार सेवा केन्द्रका संयोजक दिनेश राज शर्मासँग बेरोजगारलाई रोजगारीसँग जोड्न कस्ता प्रयास हुँदैछन् भनी सोधेका छौं।
2: टीकापुर नगरपालिकामा गत वर्ष हाम्रो रोजगार सेवा केन्द्रमा 1177 जना बेरोजगार व्यक्तिहरू दर्ता हुनुभएको थियो, जसमध्ये हामीले 2 सेटमा 20 गरेर तालिमहरू आयोजना गरेका छौँ। त्यो अनुसारले कामहरू भइराखेका छ र यो वर्षको उसमा चाहिँ हाम्रो अहिले चाहिँ हाम्रो वर्षभरि नै सूचीकृत गर्ने प्रावधान राष्ट्रिय रोजगार प्रवर्तन कार्यक्रम अन्तर्गत चाहिँ भइराखेका छ। त्यसले गर्दाखेरि लगभग आजको मितिसम्म हामीसँग 100 हाराहारीको बेरोजगार व्यक्तिहरू, शैक्षिक बेरोजगार व्यक्तिहरू चाहिँ सूचीकृत भइसक्नु भएको छ।
3: जस्तो बेरोजगार व्यक्तिहरूलाई काम दिँदाखेरि प्राथमिकता निर्धारण अथवा चाहिँ कसरी दिइन्छ?
2: योभन्दा अगाडि चाहिँ हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भएर चाहिँ कार्यक्रमहरू सुचारू हुन्थ्यो, जसमा चाहिँ हाम्रो 100 दिनको रोजगार कार्यक्रमहरू सञ्चालन गर्नु पर्थ्यो। भनेपछि अहिलेको हकमा चाहिँ हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रमको हकमा अहिले राष्ट्रिय रोजगार प्रवर्तन कार्यक्रम अन्तर्गत कार्यक्रमहरू सुचारू भएका छन्। त्यसले गर्दाखेरि पालिकाको हकमा चाहिँ हामीले सिप विकास सम्बन्ध जोड्ने कार्यक्रमहरू तय गरेका छन्। त्यो अनुसारले विभिन्न सिपमा कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
3: यो वर्ष चाहिँ के कस्ता कार्यक्रमहरू भए?
2: यो वर्ष हाम्रो पालिकालाई टार्गेट गरेर योभन्दा अघिल्ला वर्षहरूमा पनि हामीले सूचना प्रविधिलाई प्राथमिकता दिनुपर्छ भन्ने खालको चाहिँ हामीसँग एकीकृत डाटा चाहिँ संकलन भएको थियो। त्यसले गर्दाखेरि योभन्दा अघिल्लो वर्षहरूमा हामीले श्रम बजार सर्वेक्षण भनेर पनि हामीले कार्यक्रमहरू आयोजना गरेका थियौँ। त्यसको रिपोर्ट अनुसारले चाहिँ हामीले यो आबोमा 2 कार्यक्रमहरू अगाडि सारेका छौँ, जसमा चाहिँ हाम्रो कम्प्युटर हार्डवेयर टेक्निसियन मार्फत चाहिँ हाम्रो 20 शैक्षिक बेरोजगार व्यक्तिहरूले अहिले ट्रेनिङ सिकिराख्नु भएको छ र अन्तिम चरणमा छ। त्यसै गरेर अर्को भनेको अहिले बजारको माग अनुसारले यो हाम्रो अफसेट प्रिन्टिङ मेसिन अपरेटरसँग सम्बन्धित भएर हामीले चाहिँ 20 त्योमा पनि अन्तिम चरण हो, अबको केही दिनमा चाहिँ समापनको कार्यक्रम हुँदैछ।
3: अघिल्ला वर्ष पनि यहाँहरूले बेड मास लगायतका क्षेत्रमा तालिम दिनुभएको थियो नि, उहाँहरूको अवस्था के छ?
2: उहाँहरूको अवस्था एकदमै राम्रो छ। हामीले शुरूवाती चरणबाट नै प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू हुँदै गर्दाखेरि चाहिँ एउटा ट्रेनिङ मात्र दिएर चाहिँ उपयुक्त हुँदैन, त्यसलाई एउटा प्लेसमेन्टको अवसर पनि हामीले सिर्जना गर्नुपर्छ भन्ने खालको मनसायले नै हामीले काम गरेका थियौँ। यो गत वर्षभन्दा पनि अघिल्लो वर्षहरूमा चाहिँ हामीले शुरूवाती चरणमा बेड मास सम्बन्धी कार्यक्रमहरू आयोजना गरेका थियौँ, जसमध्ये अहिले पनि तपाईँको सिप विकास तालिम अन्तर्गत भएर चाहिँ हाम्रो तेलगङ्गा बेतमासमा जानुभयो भने चाहिँ तपाईँहरूले त्योमा चाहिँ हाम्रो बेरोजगार व्यक्तिहरूले सिप सिकेर अहिले पनि उहाँहरू चाहिँ प्लेसमेन्ट हुनुभएको छ। लगभग 25-30 शैक्षिक बेरोजगार व्यक्तिहरू चाहिँ त्यसमा ट्रेनिङ लगेर अहिले प्लेसमेन्ट हुनुभएको छ भन्ने बुझाइ छ। अहिले
3: सिपमूलक तालिम र रोजगार बीच समन्वय चाहिँ कसरी गरियो र आगामी दिनमा पनि कसरी गरिन्छ?
2: टीकापुर नगरपालिका तपाईँको नमुना रोजगार सेवा केन्द्रको रूपमा पनि परिणत भएको छ। 753 स्थानीय तह मध्येमा 6 परेको 17 स्थानीय तह मध्येको एउटा पालिका हाम्रो रोजगार सेवा केन्द्र हो टीकापुर नगरपालिका। त्यसले गर्दाखेरि पनि हामीलाई अरू पालिकाको भन्दा फरक प्रकृतिको बजेटहरू पनि विनियोजन हुँदै आएको थियो। योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ हाम्रो श्रम बजार सर्वेक्षण सम्बन्धी कार्यक्रमहरू पनि हामीले आयोजना गरेका थियौँ। त्यसले गर्दाखेरि चाहिँ बजारको माग के छ भन्ने खालको चाहिँ डाटा हामीसँग भएको कारणले गर्दाखेरि र अहिले अब सूचना प्रविधिलाई चाहिँ एकदमै विस्तार गर्नुपर्छ, यो डाटाहरूलाई चाहिँ हामीले छिटो छरिदो त्यसलाई संकलन गर्नुपर्छ, त्यो अनुसारको भएको कारणले गर्दाखेरि एकदमै प्लेसमेन्टको अवसर पनि यसमा चाहिँ राम्रो भएको देखिएका कारणले गर्दा र आफू हामीहरू पनि अब दक्ष जनशक्ति नै अहिले रोजगार सेवा केन्द्रमा व्यवस्थापन भएको कारणले गर्दाखेरि नै यो फिल्डमा चाहिँ हामीले ट्रेनिङ अर्गनाइज गरेपछि सफलता हुन्छ र प्लेसमेन्टको अवसर चाहिँ सिर्जना हुन्छ भन्ने हेतुले चाहिँ हामीले कार्यक्रम आयोजना गरेका छौँ।
3: शैक्षिक बेरोजगारको कुरा गर्नुभयो नि यहाँले, अवस्था कस्तो देखियो त?
2: पालिकाको रोजगार सेवा केन्द्रमा शैक्षिक बेरोजगार व्यक्तिहरू सँगसँगै हाम्रो बेरोजगार व्यक्तिहरू पनि सूचीकृत हुने भएको कारणले गर्दाखेरि एउटा कार्यक्रम शैक्षिक बेरोजगार व्यक्तिहरूलाई टार्गेट गरेर गरौँ र अर्को कार्यक्रम बेरोजगार व्यक्तिहरूलाई नै टार्गेट गरेर गरौँ भन्ने हिसाबले चाहिँ हामीले कार्यक्रम आयोजना गरेका थियौँ।
3: जस्तो यो बेरोजगार सूचीमा नाम दर्ता गर्न

0: के प्रक्रिया अपनाउनु पर्छ त? अहिले पनि कोही सूचीकृत हुन चाहनुहुन्छ होला नि?
1: सूचीकृत चाहनुहुन्छ भने चाहिँ पालिकाको रोजगार सेवा केन्द्रमा चाहिँ आएर चाहिँ फारम पनि भर्न पाइयो उहाँहरूले त्यो अनुसारले, नभएपछि ओडामा गएर पनि हामीले सबै ओडाहरूमा चाहिँ हामीले फारमहरू चाहिँ सर्कुलेसन गरेका छौँ। नितान्त रूपमा चाहिँ तपाईँको निशुल्क कुनै पनि शुल्क नलागेर फारमहरू एन्ट्री गर्नेदेखि लिएर सबै हुन्छ। र यदि जो कोही छुट्नु भएको छ अथवा हाम्रो अहिले त अब तपाईँको के छ भन्दाखेरि रोजगार सिप तथा उद्यमशीलता केन्द्रको रूपमा पनि अब रोजगार सेवा केन्द्र परिणत भइसकेको अवस्था छ। नीति तथा कार्यक्रममा पनि त्यही अनुसारले अबगत दिनहरूमा चाहिँ यो रोजगार सेवा केन्द्र मात्र नभएर चाहिँ एकीकृत रूपमा सबै शाखाहरूसँग सम्बन्धित भएर जस्तै मेडपा सामी लगायतका कार्यक्रमहरूलाई चाहिँ एकीकृत रूपमा सञ्चालन गर्नुपर्छ भन्ने पनि छ। सो होइन अब म चाहिँ अब ओडामा पनि जान सक्दैन तर पालिका चाहिँ मेरो नजिक छ भन्ने त्यस्तो छ अथवा ओडाबाट चाहिँ अलिकति झन्झटिलो त्यस्तो प्रोसेस छ भने चाहिँ पालिकामै आएर पनि सूचनाहरू आवेदनहरू भरेर इन्ट्री गरेर चाहिँ आफू चाहिँ सूचीकृत हुन सकिन्छ।
0: जस्तो यो सेवा केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि त्यस्तो केही सिपहरू त्यस्तो अवसरहरू केही दिने गरेको छ?
1: वैदेशिक रोजगारीबाट फर्किएर आइसकेपछि उद्यम व्यवसायहरू चाहिँ कसरी त्यसलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले नै हामीले 7 दिनको कार्यक्रमहरू आयोजना गरेर चाहिँ त्यो अनुसारले उहाँहरूलाई बिहान मात्रै भेट भएर चाहिँ त्यो अनुसारको काम भएको छ। र उहाँहरूलाई चाहिँ हामीले चाहिँ पालिकामा सूचीकृत हुनेदेखि लिएर तपाईँहरू चाहिँ एउटा बिजनेस प्लान सहित चाहिँ पालिकामा आउनुहोस् र त्यो नीति तथा कार्यक्रमको समय पनि अवधि भएको छ। त्यसले गर्दाखेरि एउटा प्लान सहित आउनुहोस् अनि यो रोजगार सेवा केन्द्र अथवा आर्थिक विकास शाखाले जे जति गर्नुपर्ने छ त्यसको इम्प्लिमेन्टेसनदेखि लिएर त्यसलाई कार्यान्वयन गर्नेदेखि लिएर सूचनासँग त्यसलाई चाहिँ कसरी जोड्ने अथवा त्योमा केही राय सल्लाह सुझावहरू के दिन सकिन्छ भन्ने खालको हिसाबले पनि हामीले चाहिँ अगाडि बढाएका छौँ।
0: आगामी वर्षका लागि कस्ता खालका योजना ल्याउने तयारी छ?
1: योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ तपाईँको रोजगार सेवा केन्द्र भनेर मात्र एउटा सडन शाखाको रूपमा पालिकामा थियो भनेपछि अहिले चाहिँ अब एकीकृत रूपमा कार्यविधि पनि आइसकेका छ। कार्यविधि अनुसारले चाहिँ एकीकृत रूपमा चाहिँ हामी कसरी जान सकिन्छ भन्ने खालको चाहिँ त्यो अनुसारले गर्न खोजिराखेका छौँ भनेपछि रोजगार सेवा केन्द्र परिणत भइसकेपछि चाहिँ केही हदसम्म चाहिँ अब हाम्रो प्लानहरूदेखि लिएर तपाईँको सबै शाखाहरूसँगको समन्वय सहकार्य चाहिँ अगाडि बढ्छ र त्यो अनुसारले पक्कै पनि एउटा फ्रुटफुल रिजल्ट चाहिँ आउँछ भन्ने मैले विश्वास लिएको छु यसमा।
2: खोज खबरमा जानकी वडा नम्बर 5 एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
3: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपड़ाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
4: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
4: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
3: नरम मुलायम सुतीको कपडा लगाउने।
4: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
3: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
5: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
7: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: सानो कुरामा तनाव हुने,
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
7: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नु। टिकापुर अस्पताल टिकापुर कैलाली।
2: विश्रामपछि स्वागत छ अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 5 वडामा रहेका एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम आयोजना गरेको छ। तालिम उद्घाटन गर्दै वडाध्यक्ष भीम बहादुर चौधरीले सिक्ने कुरा बुढेसकालसम्म सिक्नुपर्ने बताउँदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो।
8: बार-बार
2: कार्यक्रममा कार्यपालिका सदस्य पार्वती डगोरा थारूले मोबाइलबाट पनि धेरै ज्ञान सिक्न सक्ने भएकाले काम लाग्ने कुरा मात्र हेर्न अनुरोध गर्नुभयो। एकल र दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै उनीहरूलाई अघि बढ़ाउन हौसला दिनका लागि तालिम आयोजन गरिएको बताउनुभयो।
8: दलित एकल महिलाहरू हौ, हामीले एकदम हामीले चुल्हा चौकामा सीमित अनि हामीले समाजबाट पनि पिछडिएका वर्गका महिलाहरू एकल महिला हो भनेर एकदम हेर्ने समाजको या अरू दुनियाँको दृष्टिकोण या नजरिया नै फरक हुन्छ। हाम्रो एकल महिलाहरूलाई कसरी आफ्नो संघर्षपूर्ण जीवन काटिरहनेछ त्यो जो एकल महिला छ तिनलाई मात्रै थाहा छ।
2: स्वागत वडा सदस्य तथा न्यायिक समिति सदस्य केशन्ती देवी चौधरीले गर्नुभएको थियो भने संचालन कर्मचारी दुर्गा प्रसाद जोशीले गर्नुभएको थियो। शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 को छात्रवृत्ति पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ। महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयनमा समावेश हुन चाहने परीक्षार्थीहरूले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनौट गरी अनलाइन फारम भर्न सूचित गरेका छन्। यस वर्षका लागि महानगरपालिका भित्रका 145 शिक्षण संस्थामा 4,857 कोटा निर्धारण गरिएकोमा निर्धारित कोटा मध्ये पहिलो मनोनयन सूचीबाट 3,051 विद्यार्थी, दोस्रो सूचीबाट 230 गरी 3,281 विद्यार्थी छनौट भएपछि बाँकी रहेका 1,576 कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिनुभयो। सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन प्रसारण गरेको भेटिएमा कड़ा कानूनी कार्यवाही गरिने समेत बोर्डले जनाएको छ। सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुट्टा विज्ञापनमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउन सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसनाले सम्बन्धित निकायलाई निर्देश समेत दिइसक्नु भएको छ। संचार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले बिहिबार सार्वजनिक सूचना जारी गरी प्रचलित कानून निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। खोज खबरमा जनाउज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
11: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
10: महिनाको महिनावारी गडबडीको समस्या
11: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
10: पेट सम्बन्धी सम्पूर्ण समस्या
11: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
10: ईसीजी सेवा
11: डिजिटल एक्सरे सेवा
10: र प्रयोगशाला ल्याब सेवा
11: फोन नम्बर 9894827359 र 9848423059 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै
2: विश्रामपछि फेरि पनि स्वागत छ अब बाँकी खबर भिजिट भिसाका नाममा खाड़ी मुलुकतर्फ जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। बुधबार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमानको राजधानी मस्कटतर्फ जान लागेका 12 र 15 गरी 27 जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। 22 देखि 29 वर्ष उमेरसम्मका ती महिला भिजिट भिसा अर्थात पर्यटकका रूपमा विदेश जान लागेको कुरामा शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले आवश्यक अनुसन्धान जारी रहेको बताउनुभयो। उनीहरूसँग ओमानको भिसा टिकट र होटल डकुमेन्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो। अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान गरेको हो। त्यसक्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिसा देखिँदा उनीहरू अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको हो। फ्लाई दुबईको उडानबाट ओमानको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने तट रूट तय भएको थियो। कुवेत लगिएपछि घरेलु कामदारका रूपमा स्थानीय एजेन्टले नेपाली महिलाको अनुहार हेर्दै छानेर लैजाने र कुनै घरमा कामदारका रूपमा राख्ने प्रचलन छ। त्यसरी राखिएका महिलालाई शारीरिक यातना दिनेदेखि यौनजन्य हिंसा हुनेसम्मका घटना विगतमा भएका छन्। नियन्त्रणमा लिएका महिलालाई विदेश पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ भनी बताएका छन्। गुरूङले प्रहरीका केन्द्रीय र प्रदेश प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्य सम्पादनका आधारमा दण्ड वा पुरस्कार दिन निर्देशन दिएका हुन्। गृहमन्त्री गुरूङले अर्कै वर्ष दुवै प्रहरीतर्फ 79 भवन निर्माण गर्न बजेट विनियोजन भएको जानकारी दिएका छन्। खोज खबरमा अब पालो जनावासको जानकी गाउँपालिकाका बाढ़ी लगायत विभिन्न विपदको जोखिम छ। आजको जनावासमा हामीले वडा नम्बर 3 नयाँ लाइकपुरका केही नागरिकलाई तपाईँको समुदायमा कस्ता खाले विपदका सामना गर्नु परिरहेको छ भनी सोधेका छौं।
12: अब बाढ हो गेल, आग लाग हो गेल, महामारी हो गेल, जोखिम गर्मी
13: हाम्रो समुदायमा सम्बन्ध जोखिम अहिले त बाढी त आएको छैन। सबभन्दा त्यो जनावर भने बाँदरले धेरै नुकसान गरेको छ कि केही तरकारी लगाएपछि पुरै जडैबाट उखालेर लग्छ के बाँदरले। यसको लागि गाउँपालिका र स्थानीय सरकारलाई म भन्न चाहन्छु केही न केही सुविधा गरिदिनु पर्यो। अनि हाम्रो अस्ति नै समुदायमा आग लागे थियो रे, हामीले दमकललाई फोन गर्यो आइदिनु पर्यो। दमकलले के भन्नुभयो रे, त्यो दमकल लिएर आएपछि त त्यो त भएन त, मान्छेको त क्षति भइजान्छ त। मेरो अनुरोध के छ कि हाम्रो स्थानीय सरकार जानकी गाउँपालिकाले एउटा हाम्रो गाउँपालिकामा पनि दमकल हुनुपर्ने के, धेरै समस्या छ। आग लागेपछि हामी हाम्रो जानकी गाउँपालिकामा एउटा दमकल हुनुपर्ने, दमकल छैन रे, धेरै समस्या छ। आज भोलि त हाम्रो मोबाइलमा पनि एसएमएस आउँछ, अनि जस्तै फेसबुक सञ्जालमा पनि एसएमएस आउँछ। त्यसबाट बच्नको लागि जस्तै हामीले आफ्नो सामान उच्च ठाउँमा कसरी राख्ने रे, अघि नै पूर्व तयारी गरिराख्ने, किनकि आज भोलि पहिल्यै सचेत मेसेज दिइहाल्छ कि आज कर्णालीमा यति पानी पुगेछ यति पुगेछ त हामीहरू पहिल्यै सतर्क हुन्छौँ क्या।
14: हाम्रो समुदायमा उच्च भवन पनि छैन, साँझ बिहान मात्रै जान्छौ खेतबारीमा, दिउँसो धेरै घाम हुन्छ, बाढी आयो भने स्कुलमा बस्नुपर्छ, जमरामा ढल निकासको व्यवस्था छैन, उच्च भवनको पनि व्यवस्था गर्नु पर्यो।
15: विशेष गरेर हाम्रो चाहिँ अहिले बाढीको धेरै समस्या भएको कारणले चाहिँ हामीले बी ग्रुपबाट जुन सञ्चालन गर्नु भएको छ समिति त्यो मार्फत पनि काम गरिरहेका छौँ। बी ग्रुपबाट जस्तै बाढीको लागि पूर्व तयारीको सामानहरू चाहिँ दिनु भएको छ, तालिमहरू दिइराख्नु भएको छ, प्राथमिक उपचारको तालिम दिनुभयो, पूर्व सूचनाको, अनि समिति कसरी चलाउने, कसरी अगाडि बढ्ने, अनि हाम्रो समुदायलाई चाहिँ विशेष गरेर बाढी आयो भने चाहिँ हामीहरू चाहिँ कसरी चाहिँ समाजलाई चाहिँ उद्धार गर्ने भन्ने विशेष किसिमको तालिमहरू, अनि पहिलेदेखि नै सचेत चाहिँ रहनुपर्छ, अनि बाढी आइसकेपछि कुन ठाउँमा जाने, अनि कस्तो सामानहरू आफूसँगै चाहिँ राख्ने, खाजाहरू, त्यस्तो सबै कुराहरू चाहिँ सिकाइन्छ। दुईटा समुदायको चाहिँ एउटैमा हामीहरू समिति बनाएर अनि सिकिराखेका छौँ।
16: सूचना चाहिँ हामी हाटे माइकले सूचना दिइरहेछौँ, बाढी आउनुभन्दा अगाडि सतर्क गराउनलाई अगाडि नै म्यासेज आइरहन्छ मोबाइलमा। महिला कार्यदलहरू छन्, उनीहरूले पनि मलाई सहयोग गर्नुहुन्छ, बरघरले पनि गर्नुहुन्छ, सबैले गर्नुहुन्छ।
2: यसै समाचारसँगै खोज खबर सकियो, अन्त्यमा जान्दै खबरका मुख्य शीर्षक फेरि एकपटक। टिकापुरमा यस वर्ष अहिलेसम्म 100 जना शैक्षिक बेरोजगार सूचीकृत, पालिकाले श्रम बजार सर्वेक्षण अनुसार सिपमूलक तालिम दिँदै। जानकी वडा नम्बर 5 एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम, विजित भिसामा ओमन उड्न लागेका 27 महिला एयरपोर्टबाट नियन्त्रणमा, र सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन। हवस् त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म पूर्ण पनि विदा हुन्छु। सामुदायिक रेडियो टीका पुरै एफएम

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना त्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
1: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9807106772।
6: स्वास्थ्यका लागि पानी,
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनाएको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-4012, 9846-39261।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: एसईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना
5: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ
4: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला
5: भर्ना हुने विषयहरू
4: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
5: नेत्र विज्ञान ओए
4: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र
5: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
2: त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकराला रोड टिकापुर कैलाली
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भिजिट भिसामा ओमान जान लागेका 27 महिला विमानस्थलबाट नियन्त्रणमा। यस वर्षको प्री मनसूनमा 45 वर्ष यताकै धेरै पानी। मनसून भित्रनु अघि सरकारको उच्च सतर्कता।
1: अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
0: सामाजिक सञ्जालमा भ्रामक औषधि विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी। आचार संहिताभित्र रहेर मात्र चुनावी गतिविधि गर्न रासोपाका कार्यकर्ताहरूलाई निर्देशन। चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
0: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा। विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग। पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25,88,00,00,000 बजेट प्रस्तुत।
3: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
0: रूसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बी को खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तडक भडकपूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ़दै जानु दुखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। विभागले सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी, पहिरो र रूबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसम विदले आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
1: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो, र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिएको छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ। मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
5: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन युट्यूब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुढलाकोटीले बताउनुभयो।
6: यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिका राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहितात्र रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
5: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था पनि प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली हो, सुपारी अलैची अदुवा बेसार कफी स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
5: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानीलकण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकूत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्चियोट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश काल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
7: एयरपोर्टले नियन्त्रणबाट हाम्रो हामीले अनुसन्धान गरिरहेका छौँ। अब उहाँहरूले चाहिँ हामीलाई उहाँ एक हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई है। अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू पुलिस रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ, फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ, त्यो डकुमेन्ट चेक गरेर फेक देखियो र अब फर्दर अनुसन्धान गरेर त्यो डकुमेन्टहरू बनाउने त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राख्यौँ।
5: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधि जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द्व शुरू भए ता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्जगोभिनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
0: सुशीला श्रेष्ठ। हजुरको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
8: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो।
0: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपड़ाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
10: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
9: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
10: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
9: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
10: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
9: नरम, मुलायम, सुतीको कपडा लगाउने।
10: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
9: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
11: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,00,000 बराबरको बजेट पेश गरेको छ। आज काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नु भएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुण्डावासी कुल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्।
13: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरख बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सदरमुकाम मार्तडीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
8: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदम सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो, अहिले त अब बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँडेर आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेका थिएन, अनि अलिकति सहज भएको छ।
13: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्णावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका कुर्णावासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुसी भएका छन्। जगन्नाथ गाउँपालिका चार नाराकोटका टपेन्द्र भण्डारी,
14: राम्रो भयो अहिले, किनकि 4-5 दिन 2-3 दिन कुर्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यहाँ पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ। हामी त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो हुन्थ्यो, अहिले 2 दिन कुर्नु पर्थ्यो, कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नभए हामी बेलुका घर पुग्यो भनेपछि 2-4 हजार।
13: कुर्ना क्षेत्रका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाही,
15: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र सुरु भयो र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता सुरु गर्यौं र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ, आधीले फिर्ता गर्छौँ। हामीले घरमा बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया आउँछ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ। सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेका छौँ।
13: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ। शर्मिला रोकाया, CIN, रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा,
16: तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यसकारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यसकारण हामी त्यो पर्खिरहेका छौँ।
0: भोलिभन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, CIN-को साझा खबर सुन्दै गर्नुहोला।
9: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्लेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
17: मूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
9: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
17: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद
18: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
19: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
18: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
20: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ भनेछु
21: यहाँलाई हार्दिक धन्यवाद छ
20: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस् केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ
21: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ
20: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसी आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो
21: म कहिले पनि कुनै विषय म तयारी गर्दिन म सोतै जान्छु होइन त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु
20: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो तर यो सचिवालयमा पर्यो हजुर सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ तपाईँको चाहिँ कस्तो खालको छ
21: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो एक कल फोनमा म फोन उठाइदिन्छु आफै उठाउँछु मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो
20: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ
21: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन त्यसले गर्दा जनता त खुसी हुँदैन रिसाउँछ उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ तर म सुनिदिने काम गर्छु त्यसमा पनि एउटा आधार हो मेरो
20: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू भनी आउने गर्छ
21: जनता होइन अनेकौं किसिमका समस्या हुन्छ नि त समाजमा भएका घटनाहरू होइन आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु
20: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ नि भन्दा
21: आम लोकले आम जनता
20: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा
21: बाहिर सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ
20: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा
21: होइन अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले
20: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ
21: होइन त्यो चाहिँ मैले नियमले पालना गरेको विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
20: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलि बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ प्रधानमन्त्री आउनुपर्छ भनेर, भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
21: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ, हामीले के भन्यौं भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ जनताका जल्ला बल्ला थुप्रै समस्या छ नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री वारेन्द्र शाहले अभिव्यक्ति दिनुभयो यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौं रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेको छौं, यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरालाई अगाडि लैजाउँ भने हामी अगाडि बढ़िरहेछौं।
20: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनु हुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
21: सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्। हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
20: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
21: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त, हामीले यति भन्यौं अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि।
20: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक?
21: हाम्रो सामान्य प्रधानमन्त्री वारेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या, अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भने पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन, तर चिज हो मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन। अब कसरी उहाँले बोल्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। पीजी भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। र फिफा विश्वकपमा समूह बी को खेलमा भोलि बिहान सहआयोजक क्यानाडा र कतार खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितललाई धन्यवाद। भोलि असार 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाटै बचौं।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो जोखिमको आकलन, त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिंकनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेथले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेय लाभरोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाई छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
4: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौ। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
4: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
5: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
6: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौ, एफडीआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नुअघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौ।
2: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति चाहिँ प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरूद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि। ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरूद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
2: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन्थ्यो?
2: पहिलाको जुन मनसूनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी एलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
0: र अब अन्त्यमा चाहिँ यो अघिल्ला अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
2: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ, पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, गाउँपालिकाको अध्यक्षज्यू, उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेछौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेछौँ हामीले।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रूखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न

0: व्यक्तिमा जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिकाको अत्यन्त जरुरी सूचना।
1: नेपालको संविधानको भाग तीन मौलिक हकको धारा 39 अन्तर्गत बालबालिकाको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर, ग्यारेज, होटल, कारखाना, गिट्टी, बालुवा, घरेलु कामदार, गाडीमा सहचालक नलगाउन साथै धूम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरूद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका जानकी कैलाली। लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम, मुलायम, सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
0: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: यीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टी काफुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: उही सबै पेपरहरूको सकिया हो?
4: सकियो।
3: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
4: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
3: उही बैंकमी?
4: बैंकमी?
3: हाँ।
4: ता क्याई अद्दु पड्यो भ?
3: त्यो त अद्दु पड्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ,
4: सतर्क रहौ, ठगी बठे बचौ।
5: सिद्धार्थ बैंक बठे जनहितमै जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: नयाँ तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी हिँड्नुहोस् न उतै
0: भाउजू कहाँनिर टोके तपाईँलाई घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भएछ है तपाईँलाई
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ कति बेरमा पो आइपुग्ने हो
0: नआतिनुहोस् है भाउजू हामी छौ तपाईँलाई केही हुँदैन बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ
1: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी
0: हो तपाईँले ठिक भन्नुभयो चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ टम्म कसिएको कपडा गरगहना घडी पेटी औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस् बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन् यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप बाट रतन चौधरी को नमस्कार। सुदूरपश्चिम प्रदेश सरकार ने आर्थिक वर्ष 2083-84 का लागि ल्याएको बजेट विवाद में परेको छ। बजेट में सीमित मन्त्रीहरूले मात्रै मनमानी गरेपछि प्रदेशसभा सदस्यहरू बजेटको विपक्षमा बोल्न थालेका छन्। प्रदेशसभा सदस्यहरूको भावना समेट्न नसकेको, सरकारले आफैले बनाएको मापदण्ड पूरा गर्न नसकेको र अन्य मन्त्रालयको बजेट पनि मुख्यमन्त्री र प्रभावशाली मन्त्रीले आफ्ना क्षेत्रमा फरक क्षेत्रमा योजना घुमाएका कारण बजेटप्रति मन्त्री र प्रदेशसभा सदस्यहरू असन्तुष्टि जनाएका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्कीले आफ्नो मन्त्रालयको बजेट अर्कै क्षेत्रको घुमाएकाले असहमति जनाइसकेको बताउनु भएको छ। आन्तरिक मामिलामा समेत मीडिया सुरक्षा विपद जस्ता विषयमा हुनुपर्ने विद्यालयका योजना हारिएका छन्। प्रदेशसभा सदस्य ललिता सुनारले कार्यक्रम पुस्तिका हात नपरेको बाहिर समेत सुनेको भरमा बजेट पास गर्न नसकिने खालको रहेको बताउनु भएको छ। यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले समयमा बजेट कार्यक्रम नपाएको र मोबाइलमा पठाएको बजेटको फाइल आफू समेत व्यस्त भएकाले पढ्न नसकेको प्रतिक्रिया दिनुभएको छ। बजेटको पूर्व सन्ध्यामा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री परिवर्तन भएपछि असार 1 गते समेत मध्यरातमा सत्तापक्षका प्रदेशसभा सदस्य मात्रै राखेर आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले 37 अर्ब 25 करोड़को बजेट प्रस्तुत गरिएको थियो। टीकापुर क्षेत्रमा सबैभन्दा ठूलो विकास योजना बिहानी पुनस्थापना गिरहाटदेखि एयरपोर्ट जाने बाटोको समेत का लागि 1 करोड़ बजेट छुट्याएको छ। यस्तै टीकापुर उद्योग वाणिज्य संघको भवनका लागि 1 करोड़ बजेट छुट्याएको छ। यहाँका समेत साना योजना 1.5 लाख रूपियाँसम्मको बजेट छुट्याएको छ। टीकापुरमा पर्यटन क्षेत्रमा 75 लाख रूपियाँ बजेट छुट्याएको छ। सबै बजेट 6 वटा मन्दिरमा मात्रै समेत दिएको छ। पूर्वाधारतर्फ 9 करोड़ 50 लाख जति योजना परेका छन्। यस्तै सशर्त अनुदानमा 10 करोड़ 75 लाख रूपियाँका योजनाहरू पटक पटक दोहोरिएको र टीकापुर नगरपालिकाको सशर्त अनुदानमा बर्दगोरिया गाउँपालिकाका योजना पनि राखिएका छन्। मुख्यमन्त्रीले वर्षौंदेखि भन्दै आएको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको व्यवस्थापनका लागि 4,25,000 रूपियाँ समेत बजेट छुट्याएको छ। सामाजिक विकासतर्फ सरकारी स्वामित्वको विद्यालय र क्याम्पसहरूमा 1 करोड़ 44 लाख रूपियाँ बजेट छुट्याएको छ। पूर्वाधार निर्माणमा अत्यावश्यक भएको टीकापुर अस्पताल भवन निर्माणका लागि 5 करोड़ रूपियाँ बजेट विनियोजन भएको अस्पताल अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भएको छ। टीकापुर अस्पतालमा नवदुर्गा स्कूल, कर्णाली मावि, जनप्रकाश आधारभूत विद्यालयमा शुद्ध खानेपानीका लागि बजेट छुट्याएको छ। बजेटमा सीमित व्यक्तिहरूको हालीमुहाली भएपछि बजेट संशोधनको प्रस्ताव हालिने एकजना प्रदेशसभा सदस्यले बताउनु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा वर्षाको बजेट ल्याउँदा मुख्यमन्त्री र मन्त्रीहरूका क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै प्रदेशसभा सदस्यले विरोध जनाएको र अन्तिममा पास गर्ने अभ्यास हुँदै आएको बताउनु भएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 5 ले वाडामा रहेको एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम आयोजना गरेको छ। तालिम उद्घाटन गर्दै वाडाध्यक्ष भीम बहादुर चौधरीले सिक्ने कुरा बुढेसकालसम्म सिक्नुपर्ने बताउँदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभएको छ। कार्यक्रममा कार्यपालिका सदस्य पार्वती दंगौरा थारूले मोबाइलबाट पनि धेरै ज्ञान सिक्न सकिने भएकाले काम लाग्ने कुरा मात्र हेर्न अनुरोध गर्नुभएको छ। एकल र दलित महिलाहरूका लागि समाजले हेर्ने दृष्टिकोण फरक भएको भन्दै उनीहरूलाई
अघि बढ़न हौसला दिनका लागि तालिम आयोजना गरेको बताएको छ। वाडा सदस्य तथा न्यायिक समिति सदस्य केशन्ती चौधरीले समेत गर्नुभएको कार्यक्रम भने संचालन कर्मचारी दुर्गा प्रसाद जोशीले गर्नुभएको छ। शैक्षिक सत्र 2083 र 84 कक्षा 11 र 12 को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ। महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा समेत नपरेको र अन्तिम मनोनयनमा समावेश हुने विद्यार्थीहरूले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रममा छनौट गरी अनलाइन फारम भर्न सूचित गरिएको छ। भिजिट भिसाको नाममा खाड़ी मुलुकमा जान लागेका 17 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। बुधबार राति फ्लाइट दुवैको फरक फरक उडान हुँदै ओमानको राजधानी मस्कटतर्फ जान लागेको 12 र 15 गरी 27 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ। र गृहमन्त्री सुदन गुरूङले सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ भनी बताउनु भएको छ। गुरूङले प्रहरीका केन्द्रीय र प्रदेश प्रमुख मार्फतका कर्मचारीहरूको निगरानी गर्न र कार्य सम्पादनको आधारमा दण्ड र पुरस्कार दिन निर्देशन दिएका छन्। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

यो जीव र आत्माको सन्धि पत्र गराउने वाला परब्रह्म परमात्मा परमेश्वरलाई मेरो नमो नमस्कार। धेरै जन्मको पुण्य हुन्छ अनि भागवत सत्कथा सुन्ने शुभ अवसर हुन्छ। यस्तो भागवत कथाको सत्कथा प्रयोजन गर्ने शास्त्रोक्त पद्धतिको नीतिलाई मेरो नमस्कार। वेदरूपी कल्प वृक्षबाट परिपक्व भई फुली फली गली सुखदेव स्वामीका मुखारविन्दमा परि संसारमा वकालत हुन आएको यो अमृत वृक्षको डल्लो हेर सिख महानुभावहरू पान गर्नुहोस् भनेर पहिला प्रन्तकर्ताले आज्ञा गर्नुभयो। अब सौनकादि गरिएका 88,000 ऋषिहरूको परम पौराणिक सुतजी नैमिषारण्य नामको क्षेत्रमा आफ्नो नित्य कर्म समाप्ति गरेर व्यास गद्दीमा विराजमान हुई बसेको बेलामा पौराणिक सुतलाई सौनकादिका मध्यमा जेठो सौनक ऋषिले प्रश्न गर्नुभयो, परमात्मा दया भाव राख्नुहोस्, पुरुषको कर्तव्य र शास्त्रको सार भनेको के हो? पहिलो नम्बरको प्रश्न। दोस्रो नम्बरमा भगवान परमात्माले पृथ्वी मण्डलमा किन जन्म लिई बसेको हो? यो दोस्रो प्रश्नको उत्तर। तेस्रो प्रश्नमा ब्रह्मण्डदेव भगवान परमात्मा परमेश्वर समेत बलरामले गरिबक्सेको गुण र पराक्रमको आज्ञा गरिबक्सेको, यो तेस्रो प्रश्न। चारौं प्रश्नमा भगवान परमात्मा समेत प्रभुले धेरै ठाउँमा गरिबक्सेको अवतार सम्बन्धीको व्याख्या गरिबक्सनु पर्यो। र पाँचौं प्रश्नमा यो विश्व ब्रह्माण्डको स्थायित्वका लागि भगवानले कहाँ कहाँ के गरिबक्सो, यो पाँचौं प्रश्न। र छैटौं प्रश्नमा ब्रह्मण्यदेव भगवान स्वर्गारोहण भइसकेपछि धर्म कसका चरणमा गएर बस्यो? यो छैटौं प्रश्नको उत्तर दिनुहोस् भनेर सुन्नेवाला सौनकादिलाई पौराणिक सुत नैमिषारण्य नामको क्षेत्रमा अब गद्दीमा आरूढ भइकन आफ्नो भाषा प्रस्तुत गर्दै वै बक्सन्छ भन्ने सम्मको कथा हे सद्यबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। ओम नमो भगवते वासुदेवाय जन्मा दश्यतु नै तर्त चाते सुबीराट तेने ब्रमृदि आदि कवि मुयन्ति यत्सुरय तेजो बारिमृदमेधा विनिमय त्रिशुरको वृषा धाम्नाम सुदाम सुकुकम सत्यम परम धीमहि धर्म प्रजित गैतपोत्र परम निर्मत सराणाम सताम विद्यम वास्तव मंत्र वस्तु तापम त्रयोन्मल नम श्रीमद भागवते माम निकृति किम्मा परिसुर सद्वीरति भरतृगति विकुशुश्रुष विदक्षणाद निगम कल्पतरोर्गलितम फलम सुखमखादमृतम द्रव संयुक्तम पिबत भागवतम रसमालयम महोरो रसिका भुवि बाबुकाः नैमिषे निविशेषदृशे सौनकादे शत्रम सुरगाय लोकाय सहस्र सोमा सदत्येक दातु मुनय प्राप्त होत होताग्नेय सत्कृतम सुतमासनम प्रपक्षित मांधराद ऋषे उचुते फल पुराणानि इतिहासानि चानग आख्य तनपीडितानि स्वर्म शास्त्राणि यान्वित यानि विदितां श्रेष्ठ भगवन बादरायण अन्य चुमुनय सूत पराबर विदु विदु व्यत्तम तौसम्य तत्सर्व तत्त्वस्थ मदनुग्रात इन्नाम दिवस ग्रणाम तत सत्य दिवेदी स्वयं भयम इत्पाद संशय सुत मुन प्राशमायन सद्य प्रश्न को भगवत पंडशल कोटे कर्मण शुद्धे कम सुज कलि मलापन तस्य क्रमण परि गीता सूरभि गृहम श्रधान लीलता कला यथा कैरे दिन अवतार कथा शुभ लीला आदित्य सूरी स्तुरात्म माया वयम प्रमितमोत्तम सुलभ कणे ईश्वर साधु पद कृतमन कृपण स रामेण केशव अतिमर्तनि भवन गुण कपट मानुष कली मागता गया क्षेत्र वैष्णव वयम आशीन अतिरिक सत्र न कदम संसन मारे तोम न सम दर्शित धात्रा दुस्तर दर्शताम कली सत्य रंपम सकणारे बारम गुरु योगेश्वरी कृष्ण ब्रह्मणे धर्म रमणी सोम काष्ट मधु ने पेते धर्म कम शरण गत हरिओं तस श्रीमद भागवती महापुराणे श्री कृष्ण गोविंद हरे मुरारे।

வாசுதேவம் பஜ வாசுதேவம் பஜோ வாசுதேவம் பஜ பஜ வாசுதேவம் பஜ வாசுதேவம் பஜ வாசுதேவம் பஜ வாசுதேவம் கிருஷ்ணாய வாசுதேவாய ஹரய பரமாத்மனே பிரணத க்ளேச நாசாய கோவிந்தாய நமோ நம. தூஸ்ரோ அத்யாய ஸ்ரீமத் பாகவத் மா நாராயண நமஸ்கிருத்தியம் நரம் செய்ப நரோத்தமம் தேவிம் சரஸ்வதி வியாசாம் தத்துவஜே முதிரே. பைலா நாராயணக்கு நமஸ்கார, நரக்கோ சரஸ்வதிக்கு தேவிக்கு விதிவாசக்கு நமஸ்கார கரீர, சரஸ்வதி மாதாக்கு ஜகத் ஜனனிக்கு பிரார்த்தனா கரே, யோ கதாலயம பிராரம்ப கர்தசு சௌன காதிரிசி பிரணாலி. பைலா யாலே சொன்ன பயக்கு ச புருஷோ கர்த்தவ்ய ர சாஸ்திரக்கோ சார் பனேகு கி ஹோ பனே ரசுவதி பக்ஷேகு கண்டமா ஏம் விஸ்வ பிரமாண்டகா மாலிக ஜெகதேவ் சுகதேவ் சுவாமிலாய் மீரு நமஸ்கார். शास्त्रमा के बताएछ भन्नुहोला भने देखिने र सुनिने वस्तु सारालाई त्याग गरेर एकांत जग्गामा हरिहरार्चनमा चित्त लगाइकन परब्रह्म परमात्माको ध्यान गरेर बस्न सक्नु जो पुरुषको कर्तव्य र शास्त्रको सार भनेको त्यो. देखिने र सुनिने वस्तु त्यागेर एकांत जग्गामा भगवानको हरिहरार्चनमा चित्त लगाएर बस्न सक्नु जो हो पुरुषको कर्तव्य र शास्त्रको सार भनेको त्यो हो. चरा कराए पनि श्रीकृष्ण प्रणमस्तु. दोस्रो नम्बरमा अब यो अर्को प्रश्न भयो, पृथ्वी मण्डलमा परमात्माले किन जन्म लिनुभयो भन्ने सम्बन्धका लागि यदा यदायी धर्मस्य गलानिर्भवति भारत, जब जब धर्मको नाश हुन्छ तब तब धर्मको उत्थानका निमित्त परमात्माले पृथ्वी मण्डलमा जन्म लिएर सम्पूर्ण पापी पाखण्ड दुराचारहरूको निर्मूल गरेर सत्य सनातनको रक्षा गरी बक्सन्छ, यस कारणले अवतार हुन्छ. दोस्रो प्रश्न. तेस्रो नम्बरमा प्रभुले के काम गरिबक्छ त जन्ममा भनेर सोद्धाखेरिमा जन्म जन्मान्तरमा पापी पाखण्डहरू दुराचारहरूको नष्ट भ्रष्ट साधु सन्त महन्त महात्मा योगी ब्रह्मचारीको दया शास्त्रोक्त पद्धतिको सृष्टिको प्रकरण यो सारा सम्पद प्रभुले गरिबक्स्यो. र अन्तमा गएर चारौं प्रश्नमा ब्रह्मण्यदेव भगवान परमात्मा परमेश्वरलाई जरा नाम गरेको व्याधाले बाण हानिसकेपछि धर्म शरणम कसमा गएर बस्यो भन्दा जब श्रीमद् भागवतमा गएर प्रवेश गर्यो. त्यसै कारणले सेतो पानामा कालो अक्षरले भरिएर बसिएको भए तापनि भागवतलाई प्रत्यक्ष कृष्ण या भई भनेको छ. प्रत्यक्ष कृष्ण भगवानको अवतार हो भागवत. यसै कारणले भागवतलाई जब उत्तम शास्त्र भनिकन निर्णय गरिएको छ, यसरी उत्तम शास्त्र श्रीमद् भागवतलाई अरू कुरा केही नसके तापनि मेरो सहस्त्र कोटि प्रणाम भनेर सौनकादिले बडा प्रेम साथसँग श्रद्धा साथ आज्ञा गरिबक्छु. यो श्रीमद् भागवतको महत्वको बारेमा यहाँलाई मैले जुन प्रकारले प्रकाश पार्दै ल्याएँ सौनकादिशी प्रणालीहरू भनेर महाराज परीक्षितको प्रति मनि सौनकादिको परमा पौराणिक सुत्ने बडो गम्भीर वाणीमा भगवत भक्तिमा प्रेमको जब उधारेकरण यथार्थ प्रमाण गराई बक्सु भन्ने सम्बन्धको कथा यस अध्यायबाट. जय बोलो श्रीमद् भागवत महाप्राणको. अब श्रीमद् भागवत महाप्राणको तेस्रो अध्याय प्रथम स्कन्दमा सौनकादिलाई भगवानको जब दुई प्रश्नले श्रीमद् भागवत सम्पन्न हुन्छ, एउटा अवतार आदि सम्बन्धीको वर्णन, एउटा अवतारमा भएको गुण र पराक्रमको वर्णनले भागवत सम्पन्न हुन्छ. महाराज भन्दा अवतार आदि सम्बन्धीको वर्णन आज्ञा गरिनुहोस् भन्दा सैव प्रथमो देव कौमार स्वर्गमस्थित चचार दुश्चरम ब्रह्म ब्रह्मचर्य खण्डितम. पहिला सनक सनन्दन सनातन सनत कुमार भन्ने चारवटा कुमार अवतार भगवानको. दोस्रो रसातलमा गएको पृथ्वी ल्याउने जब बडा अवतार. तेस्रो देवर्षि अवतार नारद. चारौंमा गएर धर्मका पुत्र नरऊ र नारायणको घरबाट मूर्ति. पाँचौं कपिलदेव. छैटौं जब अत्रिकी पत्नी अनसुयाको घरबाट अवतार. सातौं भगवानको जब अवतार वर्णनको बारेमा सातौं अवतार र यस्तै प्रकारबाट फेरि यज्ञ अवतार. आठौं अवतार आग्निद्रका पुत्र ऋषभदेव भगवान. नौं अवतार पृथ्वी. दशौं अवतार मत्स्य. त्यस्तै प्रकारले एकादश अवतार कूर्म. बाह्रौं अवतार धन्वन्तरि. तेह्रौं अवतार महाराज परीक्षित. इस मोहनी. चरवा. चौदौं अवतार नरसिंह. पन्द्रौं अवतार भगवानको वामन. सोह्रौं अवतार परशुराम. सत्रौं अवतार पराशरका पुत्र सत्यवतीका गर्भबाट वेदव्यास महर्षि. अठारौं अवतार भगवानको दाशरथ पुत्र श्री भगवान परमात्मा श्रीराम. उन्नाइसौं अवतार परमात्माको जब यदुवंशका कुलमा बलराम. अनि फेरि भगवान कृष्ण. त्यसपछिबाट प्रभुको जब बौद्ध. अनि गएर कल्की हुनेछ. यस्ता अवतार सारा कहाँ लेखिएको छ प्रभु भनेर सोध. सबै कुराको विश्लेषण सबै प्रकारको अनुसरण भागवतमा गरिएको छ भनेर आज्ञा गर्नुभयो. त
भागवत कहिलेका र कसरी सृष्टि भयो यसको पनि वर्णन सुन्न पाऊ भनेर शौनकादि गम्भीर वाणीमा यही प्रश्न सुझाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

भागवत भन्ने शास्त्र को नीति वर्त बताइदिनु भो। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति स्वरूप वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत। त्यसमा चारवटा श्लोक बनाइदिनु भो, त्यो चारवटा श्लोक वेदव्यास महर्षिलाई नारदले पढाइदिनु भो र त्यही चार श्लोकबाट 18,000 को श्लोक बन्यो र अहिले यतिको ठूलो ग्रन्थको रूपबाट संसारमा विद्यमान भो, न पातालमा न स्वर्गमा मृत्युमण्डलमा यस्तो मुखारविन्दबाट सुखदेवका मुखारविन्दबाट संसारमा वकालत भो भन्दा भगवान यो सुखदेव स्वामीका मुखारविन्दबाट संसारमा वकालत भो भनेर हजुरले आज्ञा गर्नुभयो। अब यो सुनाउने कलाई र सुन्ने सुन्ने को हो, सुनाउने को हो, यिनको पनि वर्णन विस्तार सुन्न पाम भनिकन सुन्नेवाला सौनकादिको परमा पौराणिक सूचनाइनी सारणीमा बडो गम्भीर वाणीमा यसै कथालाई ध्यान आकृष्ट गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: बैंकले कभैलै कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिबर बैंकमी सोधौं सतर्क गरौं ठगी बठिए बचौ।
1: सिद्धार्थ बैंक बठियाइ जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्मिरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।